0: एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या? अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
1: ए भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाऊ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ।
0: हो नि, कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
1: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
0: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
1: अस्तो प्याटर्न
0: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
1: ए त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
0: बिल्कुल, र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
1: हजुर,
0: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
1: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ
0: हो नि।
1: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ, व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
0: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या।
1: हामीले सुन्दै आएको कुरा त्यही हो।
0: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा, उसले लामो समयसम्म खानुपर्ने डिप्रेशन वा एन्जाइटीको औषधि र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाएको क्षति, यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
1: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निकोमा न केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
0: एकदम।
1: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरुन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
0: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
1: हो नि,
0: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
1: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका, आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
0: हो। ठ्याक्कै, घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमा मै नै पुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
1: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यावहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38ले समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
0: एकदम।
1: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
2: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
1: शान्ता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
0: एकदम।
1: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले

0: व्यक्तिलाई थुन्ने मात्र होइन शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
1: के कुराले नि?
0: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि, यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
1: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
0: कानूनले त ठूलो मान्छे हो भने झन बढी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
1: एकदम सही कुरा।
0: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौं त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
1: हो नि, शुरूआत त आफैबाट गर्नुपर्छ।
0: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुंग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: राशि साल असार 19 गते शुक्रवार जुलाई 3 तारीख सन् 2026 नेपाल सम्वत 1146 असार कृष्ण पक्षको तृतीया तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे, एक वर्षमा 4.5 खर्ब। आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
2: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै। आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
1: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
2: हन्टर भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा कडाई।
1: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इंल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, नेपालीहरूले घुमघाममै 1.5 खर्ब खर्च गरेको प्रसंग।
2: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र सोही दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने, जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समेत देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ, जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
1: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 को जेठसम्म सार्वजनिक ऋण करिब 3.25 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च, बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गारहस्ते उत्पादन जीडीपीको 44.87% बराबर पुगेको छ।
2: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङदामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पर्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता लगाउन सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी, बढ़ेको जलस्तर र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भएका छन्। गाड़ी सुर्खेत बस पार्कबाट छुट्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएमसँग बताउनुभयो।
4: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाड़ीहरू पनि। त्यो गाड़ीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा। त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यही 10 भन्दा माथि नै हुन सक्छ।
1: अब डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्न सकिनेछ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समितिको बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29 घ 1 विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ।
2: सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षक सरूवा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब एउटै विद्यालयमा 3 वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा सरूवा गर्न सकिने व्यवस्था गरिएको हो। तर अपाङ्गता भएका, अरूको सहायतामा हिडुल गर्नुपर्ने अशक्त, गर्भवती तथा 2 वर्षभन्दा कम उमेरका बालबालिका भएका महिला शिक्षकका हकमा पनि यो व्यवस्था लागू हुने छैन। नियमावली अनुसार आधारभूत तहका कक्षागत शिक्षकलाई सोही तह को रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्रै सरूवा गर्न सकिनेछ। शिक्षक सरूवा अवकाश, मृत्यु, स्वैच्छिक अवकाश, बर्खास्त तथा नयाँ दरबन्दी थपिएपछि विद्यालयले शिक्षक पद रिक्त भएको मितिले 7 दिनभित्र केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अध्यावधि गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ। अनिवार्य अवकाशका कारण पद रिक्त हुने अवस्थामा भने 30 दिन अघि नै सरूवा प्रक्रिया शुरू गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तहले रिक्त पदको अवस्था अध्ययन गरी सरूवा गर्ने वा शिक्षक सेवा आयोग मार्फत पदपूर्ति गर्ने भन्ने निर्णय 7 दिनभित्र गर्नुपर्नेछ। सरूवाका लागि विद्यालयले कम्तीमा 15 दिनको सूचना प्रकाशित गर्नुपर्नेछ।
1: आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ पहिले 5% को कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
4: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस बटाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ मानिसहरूको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभएको हो गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अप्नाउने विभागले निर्देशन समेत दिएको छ रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको समेत उहाँले बताउनुभयो काठमाडौँ उपत्यका सहित काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ
2: ताजा खबरमा अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर सबैभन्दा शुरूमा कान्तिपुरको पहिलो पृष्ठमा प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा गंगा विसीले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ त्यसै गरी पहिलो पृष्ठमै अब अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग हुने भएको छ सर्वोच्चको फूलकोटले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ 66 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमै खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाडौँबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातालमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा कायकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहुँ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुम्बासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बरैयाताल गाउँपालिका 4 खैरिन स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षको प्रहार शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खड्काले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
2: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षकमा अर्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको हो। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औसतभन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार न भएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइसल्याण्डको टेरिफीमा पुगेको एक पानी जहाज सम्बन्धी हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टीनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो जसमध्ये 3 जनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2,300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कडाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्धारित रूपमा खोल्ने सहमति भएको थियो।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 का खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। शुरूदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान 9:15 प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे आमने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। 170 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ सामु टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
0: नयाँ आर्थिक वर्षबाट 3% दरले लाग्ने शिक्षा समता शुल्क, अभिभावकलाई पर्ने भार र सकारात्मक पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
0: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
11: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ। बजेट वक्तव्यमा निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असूल उपर गरिने भनिएको छ। सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन्। यस विषयमा साथी लीलप्रकाशनले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ।
1: डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरिको बेलादेखि नै यो विषयमा हामीले विमति जनाउँदै आइरहेका छौँ,
3: शुल्क उठाउने विषयमा
1: किनभने हामी भन्दैछौँ राज्यले सबै व्यवस्था मिलाओस्, राज्यले जिम्मेवारी लियोस् शिक्षा र स्वास्थ्य भन्ने एकातिर हामी त्यो भन्दैछौँ, अर्कोतिर फेरि राज्यले फेरि त्यही माथि नै अर्को कर थुपार्ने काम, यो चाहिँ विरोधाभास भयो, यो चाहिँ गर्नु हुँदैन। किनभने कर लिने त्यो क्षेत्र होइन, त्यो क्षेत्र कर आर्जन गर्ने राज्यलाई आर्जन गर्ने क्षेत्र होइन, त्यसको आर्जन त हुन्छ अब सामुदायिक संस्थागत विद्यालयमा ट्याक्सको एउटा लिमिटेसन तोकिरहेछ, त्यो माध्यमबाट गरौँ, कमाईको आर्जनको माध्यम गरौँ बरू, कति उहाँले आर्जन गर्नुहुन्छ, कति उहाँहरूले वर्षमा अर्को चाहिँ स्रोत साधन जुटाउनुहुन्छ, बरु त्यसको कति पर्सेन्ट उहाँहरूले प्राप्त राज्यले प्राप्त गर्ने त्यो चाहिँ बरू गरौँ, त्यो राज्यको हितमा हुन्छ। तर सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा 30% भन्दा अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
3: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछु भन्यो, तर यसबाट अभिभावकबाट सिधै उठाउँछु भनेर त कहीँ पनि उल्लेख गरेको छैन,
1: यसको मर्का त अभिभावक पर्यो।
3: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकमा पर्छ भन्ने हो।
1: माध्यम चाहिँ विद्यालय भए पनि ल्याउने स्थान लिने भनेको त वर्ग त अभिभावक
3: भनेको निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा बढाउँछन् भन्ने तपाईँको चिन्ता होइन?
1: अनि त्यो व्यावहारिक छैन भन्ने हाम्रो
3: होइन, चिन्ता तपाईँहरूको त्यही हो कि
1: चिन्ता
3: हो? त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिमीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपटक तपाईँहरूलाई बैठक कहाँ कहाँ गर्नुभयो?
1: अहिले यहाँले प्रश्न कुरा गर्नुभयो, जस्तै हामीले पनि यो विषयमा के गर्यो भने एउटा विज्ञप्ति
3: होइन विज्ञप्ति त निकाल्नु भयो तपाईँले, जस्तो प्याप्सन एन्ड प्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
1: भनिसक्यो हामीले, त्यो भनिसक्यो तपाईँहरूले अहिले मौजुद शुल्कबाट तपाईँहरूले तिर्ने भने चाहिँ हाम्रो भन्नु केही छैन, तर यसमा थप व्यवहार अभिभावकलाई पर्ने गर्यो भने हाम्रो विमति छ भनेर हामीले प्रश्न भनिसक्यो।
3: अनि उहाँले के भन्नुभयो
1: भने त्यसमा चाहिँ उहाँहरूले हामी कहाँ तिर्छौँ त्यसरी पनि भनिरहेछ, तर हुँदैन भने यही कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा, तपाईँहरूले अहिले लिएको शुल्कमा चाहिँ जो छ एउटा एक खालको कम्प्रोमाइज गरेर लिनु भएको छ त्यहाँको अभिभावकहरूसँग अथवा त्यहाँको स्थानीय शिक्षा चाहिँ के अरे निकायहरूसँग तपाईँ जुन किसिमको एउटा चाहिँ सहमति गरेर शुल्क तोक्नु भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन, तर अब थप तपाईँहरूले अभिभावकलाई व्यवहार गर्ने हो भने हाम्रो त्यसमा विमति हुन्छ, त्यो चाहिँ हाम्रो अभिभावक हित्मा छैन। र अहिले पनि हामीले ठाउँ ठाउँमा भनिरहेको छौँ यो राज्यले यसरी हजुवा किसिमबाट जुन किसिमको अभिभावकलाई टाउकोमा पर्ने गरी जुन शुल्क ल्याउने बाटो घुमाउरो बाटो जुन गरिरहेछ यो अभिभावकको हितमा छैन, त्यसकारण तपाईँहरूले यसमा विरोध जनाउनु होला, यो चाहिँ हितमा छ यसो गर्न हुँदैन। र इभन अहिले लिएको शुल्कमा पनि तपाईँहरूको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन, सुविधामा तपाईँहरू सन्तुष्ट हुनुहुन्न यसमा पनि लिएको शुल्कमा पनि हामीले क्वेसन गरिरहेका छौँ।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10,00,000 जरिवाना, नेपालीहरूले घुमघाममै खर्च गरे, एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै,
0: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै, आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना,
2: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू, 3 वर्ष सेवा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता, सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति,
0: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा, भेनेजुला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई,
2: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै, दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
0: साझा खबर सक्नु अघि अब कार्टुन हामीले आजको कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई अविनले बनाउनु भएको छ। पछिल्लो समय ट्राफिक प्रहरीले लिने जरिमानाको विषय निकै चर्चाको विषय पनि बनिरहेको छ भने कतिपयले आलोचना पनि गरिरहेका छन् भने यसलाई कतिले समर्थन पनि गरिरहेका छन्। यो कार्टुनमा जलमग्न भएको काठमाडौँ जस्तो देखाउन खोजिएको छ। यहाँ दुईजना व्यक्ति आधा शरीर पानीमा डुबेको छ र एकजना ट्राफिक जस्ता देखिने व्यक्ति छन् भने अर्का एकजना सर्वसाधारण जस्ता देखिने व्यक्ति छन्। दुईजना बीचको कुराकानीमा तल यस्तो लेखिएको छ। रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या।
2: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: उसले हत्या भएकै हो भएकै छ र त्यसमा पनि फेरि आन्दोलनमा एउटा चाहिँ स्थानीय व्यक्तिको चाहिँ एउटा चाहिँ उसले क्षति भएको छ र त्यसले गर्दाखेरि यहाँ विभिन्न किसिमले चाहिँ गिजोलीको कारणले अनुसन्धान निष्कर्षमा पुग्न नसकेको र त्यसमा चाहिँ यो भयो उसो भयो यता भयो उता भयो अम्बाको रुख काट्यो त्यहाँ पेन्ट लगाएको त्यो अर्को गर्यो यो भयो यो गर्यो उता गर्यो टेम्पो आयो अर्को गर्यो यता भैँसी ब्यायो के त्यो कथा कहानी चाहिँ लाखौं कथा कहानी बनाउन सक्छौ उपन्यास बनाउन सक्छौ महाभारत भन्दा पनि ठुलो चाहिँ बनाउन सक्छौ हामीले चाहियो भने तर जिम्मेवार ठाउँमा बसेको व्यक्तिले सही कुरो बोल्नुपर्छ र अनुसन्धानमा हाम्रो अहिले रिटायर भएमा होइन एसएससी भएर रिटायर भए अहिले पनि त मेरो प्रतिपत्ति दायित्व छैन अहिले सरकारलाई सहयोग गर्न हाम्रो कर्तव्य होइन अहिले पनि त भन्ने हाम्रो कर्तव्य हो त्यही हुनाले कति कुराहरू हामीले बोल्न मिल्छन् अनुसन्धान सबै भएको छ जे जे लेख्नु भएको छ उहाँले त्यो त्यो भएको छ हो अनि हामीले चाहिँ उसमा चाहिँ मान्छे पठाएका छौँ त्यो उसमा चाहिँ के भने जति बेला यिनले सुरुमा लेख्नुभयो त्यो चाहिँ उसमा चाहिँ के अरे एसपीको छोरा मेयरको भतिजा अर्को चाहिँ के अरे गृहमन्त्रीको छोरा भनेर हामीले चाहिँ त्यो उसमा चाहिँ फोटोसुट गर्दाखेरि को त्यो सबैलाई पठाएका छौँ त्यति बेला हामीले सबैलाई फोन गरेर ल जानुहोस् एक चिट्ठी पाएर आउनुहोस् तपाईँहरू आफ्नो किसु को हुनुहुन्छ गएर आउनुहोस् त्यो कुरो उहाँले कहाँबाट चाहिँ रेकर्ड गरेर उसमा चाहिँ सबै युट्युबमा हालिदिनु भएको थियो त्यति बेला होइन त्यो के अरे अडियो ल सुन्नुहोस् भनेर कति सनसनी गराइदिनु भयो उहाँले के छ भने केही कुरा पनि सानो क्लुप पाएकै त्यो हो अनि तपाईँहरू जस्ता पत्रकारलाई कति धम्काउनु भयो उहाँले त्यहाँ के भन्दा त्यो कुरो पनि सम्झिनुहोस् अनि त्यति बेला पहिलो पोस्टलाई दलाल बिकाउ पत्रकारहरू भनेर चाहिँ उहाँले लगाउनु भयो अनि त्यसपछि जस्तै अब पहिलो पोस्टर भयो नेपाल समय भयो अनि न्युज 24 टिभीमा अब त्यत्रो चाहिँ उत्यो गर्नुभयो उहाँले त्यहाँ यो चाहिँ त्यो लामो समयसम्म चाहिँ लेख्नुभयो उहाँले चाहिँ किनभने अब त्यति बेला चाहिँ तत्कालीन सिधा कुरा जनतासँगको उसमा चाहिँ कार्यक्रम चलाउनु भएको चाहिँ अहिलेका चाहिँ राज्यसभाका सभापतिज्यू चाहिँ पहिलो पटक त्यहाँ चाहिँ पुग्नुभयो थियो स्थगल रिपोर्टिङको क्रममा अनि त्यसपछि उहाँले थोरै असहमति जनाउँदाखेरि अनि त्यो कति उहाँले यी टिका टिप्पणी गर्नुभयो थियो भनेपछि जसले चाहिँ उनको विरुद्धमा लेख्दै गए भनौँ न थोरै कुरा असहमति जनाउँदै ती सबै दलाललाई बिकाउने सबैको मुख बन्द गरेर राखे त्यसले भनेपछि अब चाहिँ अब भन्नुहोस् त्यो यो चाहिँ यो उसमा चाहिँ भिआइपी भन्नुभन्दा नि भिआइपीमा एउटा कुरा राजनीतिक संरक्षणले त्यो रोकिएको छ त्यो कुरो मैले पहिले पनि लेखेको छु फेसबुकमा त्यति बेलैको अवस्थामा हेर्नुहोस् दोस्रो त्यो आन्दोलन गिजोलेको आज भने नगरपालिकाको विरुद्धको आन्दोलन सबै त्यहाँ गएको छ पहिलो कुरो दोस्रो कुरो खेमण्डारीको आफ्नो स्वार्थ छ र त्यो स्वार्थ नबुझेर जब त्यो ट्विस्ट एकहोरो ट्विस्ट भयो त्यसपछि यो घटना चाहिँ बल्झिएको
1: एउटा कुरा गर्नुहोस् न अब चाहिँ हिजो खेमण्डारी पक्राउ पनि पर्नु भएको छ होइन कुन मुद्दामा हो के सजाय भएको थियो यो चाहिँ उहाँको पक्राउ प्रकरण के हो विश्वजी सुन्नुहुन्छ उहाँको पक्राउ प्रकरण के हो भण्डारीजी त पक्राउ पर्नुभयो नि त हिरासतमा जानुभएको छ नि त होइन कारागारमै जानुभयो होइन
0: अब अर्को कुरो अब यो चाहिँ उसमा चाहिँ पक्राउ खेम भण्डारीको पक्राउको सम्बन्धमा भन्ने हो भने अब सबभन्दा पहिले त के छ भने उहाँले चाहिँ अब प्रमाण नष्ट गर्यो भनेर चाहिँ प्रहरी विरुद्ध मुद्दा दिन लगाउनु भयो हो अनि प्रमाण नष्टको मुद्दा चल्यो उसमा दिल्ली अनि त्यसपछि त्यो जुन अभियुक्त शङ्कास्पद अभियुक्त दिलीप सिंह विष्ट हो उहाँलाई यो त यातना दियो चाहिँ भन्ने कुरो लगाउनु दुईटा मुद्दा दर्ता गर्नुभयो हामी प्रहरी कर्मचारीहरू विरुद्ध अदालतमा अब सुन्दै गर्नु छोटो छोटो गरी मलाई जान्छु मैले अनि दुईटा मुद्दा प्रमाण नष्ट गर्यो र अनि त्यसपछि यातना दिनु दिएको भन्ने मुद्दा दर्ता गराउन लगाउनु भयो उहाँले अनि हामीले प्रष्ट चाहिँ जवाब दियौँ र लामो बहस भयो अदालतमा धेरै लामो समयसम्म बहस भयो र अनि त्यो धेरै सोधपुछ भयो धेरै बुझ्ने काम भयो र अन्त्यमा चाहिँ त्यो हामीले सायद यो हाम्रो पावर पोइन्टबाट चाहिँ बहस भएको चाहिँ सायद त्यहाँ हाम्रो उसमा चाहिँ त्यही होला त्यहाँ अनि त्यति बेला चाहिँ अनि जिल्ला अदालत सम्मानित जिल्ला कञ्चनपुर जिल्ला अदालतले चाहिँ प्रमाण नष्ट नभएको र अनि चाहिँ दोस्रो कुरो चाहिँ यातना पनि नदिएको भनेर चाहिँ फैसला भएर सम्पूर्ण प्रहरी कर्मचारीलाई सफाई भएको अवस्था हो पहिलो अनि त्यसमा चाहिँ उल्लेख पनि गरेको छ हेर्नुहोस् यातनाको उद्देश्यमा चाहिँ एउटा अंश उद्धित गर्न चाहे देश र जनताको सेवामा इमान्दारीपूर्वक रगत र पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतबाट राज्यले चाहिँ छुट्टा मनगणनतिर कपोल प्रतिवेदनहरूको आधारमा बजार हल्लाको आधारमा चाहिँ आफ्नै प्रहरी कर्मचारीमाथि मुद्दा चलाएको नौलो तथ्य देखियो भनेर चाहिँ त्यहाँ चाहिँ त्यस्तो एउटा मार्मिक फैसला गरेको छ जिल्ला अदालतले। हो त्यसपछि चाहिँ के भयो भने फेरि एसपीको छोरा के अरे मेयरको भतिजा अनि त्यसपछि उसको के अरे गृहमन्त्रीको छोरा भनेर चाहिँ जब यिनले चाहिँ पटक बीचबीचमा इन्डाइरेक्ट डाइरेक्ट चाहिँ भन्नुभएन इन्डाइरेक्ट भन्दै जानुभयो अनि त्यसपछि चाहिँ त्यहाँ हामीले चाहिँ मुद्दा दियौँ त्यो छोरा किरण राज विष्टले चाहिँ अनि खेम भण्डारी विरुद्ध चाहिँ गाली बेजेती तथा प्रतिष्ठाको कसुरमा चाहिँ मुद्दा जिल्ला सामान्य जिल्ला कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दिएको अवस्था हो र त्यहाँ चाहिँ सामान्य जिल्ला अदालतबाट लामो उसमा चाहिँ बुझिसकेपछि धेरै कुराहरू चाहिँ सम्पूर्ण चाहिँ कुराहरू क्लियर भइसकेपछि लामो बहस भएपछि अनि त्यसपछि त्यो कञ्चनपुर जिल्ला अदालतले खेम भण्डारीलाई चाहिँ भ्रम अफवाह फैलाएर चाहिँ चरित्र हत्या गरेर प्रष्ट कुरो चाहिँ चरित्र हत्या गरेको र अनि चाहिँ प्रमाण प्रतिष्ठामा चाहिँ गम्भीर आघात पुगेको भनेर अनि चाहिँ एक महिना कैद र अनि चाहिँ 10,000 रुपियाँ जरिवाना र 1,00,000 रुपियाँ क्षतिपूर्ति भराउने चाहिँ फैसला भएको छ र त्यसपछि हामी उच्चमा गयौं उच्च सम्मानित उच्च अदालत दिपाल महेन्द्रनगर इजलासमा चाहिँ हामी पुनरावेदनमा गयौं र पुनरावेदनमा पनि त्यो चाहिँ त्यो जिल्ला अदालतको फैसलालाई यथावत राख्दै त्यसमा चाहिँ डिजिटल माध्यमबाट भ्रम अफवाह फैलाएकोले 7 दिन थप कैद र अनि चाहिँ जिल्ला उसमा चाहिँ 2100 रुपियाँ थप जरिमाना को फैसला भयो र यसले गर्दा खेम भण्डारीको जिल्ला र उच्चको गरेर दुइटै गरेर 37 दिन चाहिँ कैद अनि त्यसपछि चाहिँ 12,100 रुपियाँ जरिमाना र 1,00,000 क्षतिपूर्तिको चाहिँ फैसला भएको छ दुवै सम्मानित दुवै अदालतबाट चाहिँ भएको छ र अब चाहिँ त्यो फैसला कार्यान्वयन गर्ने क्रममा हिजो चाहिँ खेम भण्डारी पक्राउ पर्नु भएको हो र त्यो उसमा चाहिँ निर्मला पन्त प्रकरणमा चाहिँ भ्रम अफवाह फैलाई गम्भीर चरित्र हत्या र मान चाहिँ प्रतिष्ठामा चाहिँ गम्भीर क्षति पुर्याएको भनेर चाहिँ हिजो चाहिँ जुन फैसला भएको छ त्यो फैसलालाई सजाय कार्यान्वयन गराउ को लागि हिजो चाहिँ पक्राउनु भएको छ र सम्भवतः त्यो चाहिँ उसमा चाहिँ त्योभन्दा पहिले पनि भनौँ न मुद्दामा सजाय पाएको हुनाले पटकेको उसमा चाहिँ कारागार चलान भएको भन्ने कुरो खबर पाएको छ।
1: अब एउटा कुरा चाहिँ विष्टजी होइन अब त अनुसन्धान सही ट्र्याकमा आउन लागेको हो कि के हो बजारमा चाहिँ होइन अब निर्मला पन्त प्रकरणले अब न्याय पाउनुपर्छ निर्मलाले न्याय पाउनुपर्छ यो अन्याय धेरै भयो निर्मला एउटा प्रतिनिधि पात्र हुन् त्यस्तै धेरै निर्मलाले चाहिँ यो देशमा अन्याय भएको छ उनीहरूमाथि होइन यसको कानूनको चाहिँ कडकडामा अपराधी उभिनुपर्छ त्यसै गरी बालिकाहरूमाथि नाबालिकमाथि महिलाहरूमाथि गरिने यस्ता खालका अपराधहरू जघन्य अपराधहरूमा चाहिँ प्रहरी प्रशासन पनि निर्मम बन्नुपर्छ भन्ने खालको विषय पनि सँगसँगै जोडेर आएको छ। तत्कालीन बेला तपाईँहरूले चाहिँ दिलीप सिंह विष्टमाथि अनुसन्धान पनि गर्नुभयो होइन त्यहाँ चाहिँ छानबिन गर्नुभयो त्यसपछि मलाई लाग्छ सीआईबीको टोली लगायतले पनि पछि दिलीप सिंह विष्टमाथि छानबिन गरेको एउटा अवस्था थियो। उहाँले खेम भण्डारीले तपाईँलाई मोबाइलमा मेसेजै पठाउनुभयो हिजमै साला भनेर पठाउनुभयो भन्ने कुरा पनि आयो त्यसपछि दबावका प्रभावका विषयहरू पनि जोडिए। अब अहिले चाहिँ उनीमाथि नै अनुसन्धान गर्दाखेरि अब के आधारमा चाहिँ प्रमाण देख्नुहुन्छ तपाईँलाई के लाग्दैछ दिलीप सिंह विष्टजी नै त्यसमा संलग्न हो भन्ने आधारहरू के देख्नुहुन्छ तपाईँ?
0: अब हेर्नुहोस् है पहिलो कुरो त के छ भने अब दिलीप सिंह विष्ट पहिलो पटक समातिएको होइन त्यो 5 नम्बरमा चाहिँ हो त्योभन्दा पहिले हामीले चाहिँ 4 जनालाई चाहिँ अनुसन्धान गरेर चाहिँ छोडिसकेको अवस्था हो र 5 नम्बरमा त उहाँ चाहिँ त्यो घटनास्थलबाटै समातिएको हो घटनास्थलमा साँझ अबेर अँध्यारो हुने बेलामा चाहिँ त्यो समातिएको हो चाहिँ त्यहाँबाट। अब पहिलो कुरो त त्यहाँ के छ भने दिलीप सिंह विष्ट उनको साला हो भन्ने हामीलाई थाहा पनि थिएन होइन अब त्यो घटनास्थलमा फेला परेर भाग्ने त्यो को हो भनेर सिभिल टोलीले हाम्रो सिभिलमा खटिएको टोलीले सोध्दै सोधपुछ गर्ने क्रममा भाग्नुभयो भागेपछि समातेर सोधपुछ
1: सन्तुलन गुमाएको व्यक्ति भन्ने पनि छ नि त होइन
0: होइन अब त्यहाँ चाहिँ समाति अब त्यहाँ सुन्नुहोस् न अब मानसिक अवस्था सन्तुलन भन्ने कुरो आउँदैछ। अब पहिलो कुरो दिलीप सिंह विष्ट को हुन् भन्ने कुरो पहिले चाहिँ बुझ्नु पर्यो। दिलीप सिंह विष्ट चाहिँ अब त्यहाँ त्यति बेला स्कुलमा पढ्दाखेरि त्यहाँ नेपाली सेनाको उनको भनाइअनुसार चाहिँ दिलीप सिंह विष्टकै भनाइअनुसार चाहिँ नेपाली सेनाको 10 महिना चाहिँ राष्ट्रिय सेवा दलको तालिम प्राप्त चाहिँ व्यक्ति हुन्थे नि स्कुलमा पढ्दाखेरि पहिलो कुरो। अब दोस्रो कुरो चाहिँ के हो भने यिनको पृष्ठभूमि चाहिँ 2063 सालमा चाहिँ आफ्नै भिनाजीको हत्या गरेर सम्मान जिल्ला अदालत कञ्चनपुरबाट कञ्चनपुर जिल्ला अदालतबाट चाहिँ सर्वस्व सहित जन्मकैद भएको चाहिँ व्यक्ति हुन्छ। पछि चाहिँ अब त्यो मानसिक अवस्थाको कुरो तपाईँले गर्नुभयो, अब त्यो त्यति बेला पनि मेरो यहाँ मानसिक अवस्था ठिक नभएको र मानसिक अवस्थाको कारणले मैले चाहिँ हत्या गरेको चाहिँ अन्जानमा चाहिँ भएको हुँदाखेरि अनि चाहिँ मलाई चाहिँ यो मुद्दा चाहिँ बदर हुनुपर्छ भनेर तत्कालीन पुनरावेदन सम्बन्धित पुनरावेदन अदालतमा चाहिँ पुनरावेदन गरेको अवस्था हो र पुनरावेदन अदालतमा चाहिँ के भयो भने त्यति बेलाको फैसलामा चाहिँ मानसिक अवस्थाको प्रयोग आफू अनुकूल आफ्नो चाहिँ ऊ चाहिँ भनौँ अनुकूल हुने गरी प्रयोग गरेको हुनाले मानसिक अवस्था चाहिँ खराब नदेखिएको र आफू अनुकूल आफ्नो चाहिँ स्वार्थ अनुकूल प्रयोग हुने देखिएको हुनाले त्यही जिल्ला अदालतकै फैसला सर्वसहितको जन्म कैदको फैसला चाहिँ सदर हुने ठहर छ भनेर चाहिँ अदालतको फैसला भएको देखिन्छ। भनेपछि त्यो एउटा चाहिँ पहिलो कुरो चाहिँ मानसिक अवस्थाको अहिले मात्र कुरो आएको होइन, त्यति बेला पनि मानसिक अवस्थाको चाहिँ प्रयोग भएको हो। एक अब त्यो भयो पूर्व पृष्ठ भने त्यति बेला त्यसपछि आठ वर्षसम्म चाहिँ उसमा कारागारमा बसेर अनि आठ वर्षपछि त्यो आम माफीमा चाहिँ परेर चाहिँ छुट्नु भएको अवस्था हो पहिलो चाहिँ पृष्ठभूमि बुझ्दाखेरि। अब दोस्रो कुरो चाहिँ अब चाहिँ दिलीप सिंह विष्ट चाहिँ अब हामीले गरेको अनुसन्धान जे देखेको छौँ त्यो सबै चाहिँ हामीले त्यो बाहिर आएकै छ। अब त्यसमा उहाँले भिडियोमा बोलेका कुरा तपाईँ स्पष्ट हेर्नुहोस् त्यहाँ चाहिँ साइकोलोजी बुझ्न सकिन्छ। उहाँले चाहिँ अब त्यहाँ चाहिँ के छ भने भिडियो तपाईँ आफै लेख्नुहोस् भनेको छ त्यहाँ चाहिँ भिडियो गराउनु भएको छ। कागजमा उहाँले घटनाको ब्यौरा आफ्नै ह्यान्ड राइटिङमा लेख्नु भएको छ त्यहाँ अनि त्यो ह्यान्ड राइटिङमा लेखिरहेको भिडियो पनि त्यहाँ छ त्यहाँ चाहिँ होइन। अनि त्यहाँ बोलेको हेर्नुहोस् धारावाहिक किसिमले चाहिँ भनौँ न अब्स्ट्रक्सन भयो कतै रोकआउट भएर चाहिँ गरिएको छ कि अथवा चाहिँ धारावाहिक रूपमा चाहिँ स्वतन्त्र रूपले गरिएको छ भन्ने कुरो प्रष्ट हुन्छ। अनि त्यति बेला उहाँले आफूले स्वीकार गर्नुभएको छ होइन। अनि स्वीकार गरेको उसमा चाहिँ त्यहाँ चाहिँ दुई चारवटा कुराहरू चाहिँ ध्यान मनाउनु योग्य छन् क्या त्यहाँ त्यो उसमा चाहिँ हेर्नुहोस्। पहिलो कुरो चाहिँ के छ भने अनि त्यो पहिलो कुरो सोधपुछ गर्दा उहाँ चाहिँ प्रश्न आफै साबित हुनुभएको छ कतै के उनलाई चाहिँ भनौँ न यातना दिएर अथवा ऊ गरेर के छ स्वतन्त्र रूपले चाहिँ धारावाहिक रूपमा चाहिँ भन्नुभएको छ त्यो जुन भिडियोबाट तपाईँहरूले देख्नु भएको छ। अनि दोस्रो कुरो चाहिँ उहाँले चाहिँ भन्नुभएको छ मैले निर्मला चाहिँ त्यो टाइममा जुन टाइममा चाहिँ दुई तिन बजेको समयमा चाहिँ यो बाटो जाँदै थियो म यो बाटो आउँदै थिएँ अनि यसरी चाहिँ साइकल बनाइदियो भने त्यो साइकल चाहिँ चेन निस्केको थियो अनि त्यो त्यही ठाउँमा चाहिँ चेन निस्केको र अनि चेन चाहिँ मैले काठको टुक्राले मिलाइदिए र अनि मलाई त्यो पाप जाग्यो र मैले चाहिँ साइकल तल खोल्सोमा फालिदिएँ अनि त्यसलाई चाहिँ समातेर चाहिँ लिएर गएँ भने एउटा कुरा चाहिँ समातेर लिन सक्ने चाहिँ के भने एउटा त नेपाली सेनाको चाहिँ भनौँ न त्यो राष्ट्रिय सेवा दल विद्यार्थी उसमा चाहिँ दिने एउटा तालिम हुन्छ त्यो तालिम गरेको व्यक्ति हो। अब त्यसमा चाहिँ भोकल कर्ड मैले भाँचेर ऊ गरेका छु भनेर चाहिँ त्यो तालिममा चाहिँ गुरुबाले सिकाएको भनेर चाहिँ उनले भिडियोमा बोलेकै छ गुरुबाले यसरी चाहिँ यस्तो हुन्छ भनेको हुनाले चाहिँ अनि त्यो त्यसरी मैले भोकल कर्ड भाँचेको हुन् आखिर चाहिँ पोस्टमार्टम गर्दा त्यो भोकल कर्ड भाँचिएकै देखिन्छ होइन। अनि दोस्रो कुरो चाहिँ के छ अर्को कुरो चाहिँ के छ भने अब त्यो लैजाँदाखेरि अब त्यो वेट पनि धेरै भएको बच्चा चाहिँ होइन हो अब त्यो उसमा खोल्सोमा त लगिसक्यो त्यो आवाज पनि धेरै सुनिँदैन टाढासम्म किनभने वरिपरि सबै रुखहरू झाडीहरू चाहिँ भएको हुनाले धेरै टाढासम्म आवाज पनि सुनिने अवस्था हुँदैन। दोस्रो अहिले अब गर्नेले किन आवाज कराएको सुने अर्को कुरो सुनेन अनि यो त्यति बेलाको भौतिक त्यहाँ चाहिँ कस्तो हो भने त्यो एउटा त क्रिमिनल ठाउँ पनि कस्तो हो भने त्यहाँ चाहिँ पटक पटक चाहिँ अपराध भइरहने त्यो हरेक किसिमका मान्छेहरू जस्तै अब त्यहाँ चाहिँ भनौँ हरेक किसिमका मान्छेहरू जाने जस्तै लागु औषधका मान्छेहरू त्यो अन्य चाहिँ उसमा चाहिँ मान्छेहरू त्यहाँ गइराख्ने भएको हुनाले त्यो पहिलेदेखि नै सानोतिनो अपराध छिटफुट अपराध भइरहेकै ठाउँ हो। र दोस्रो अब अर्को कुरो त्यसमा त के छ भने उनले गरेको कुरोमा अब साइकल लग्यो उतातिर उखुबारीतिर लगे अनि चाहिँ उखुबारीतिर लगे उखुबारी मैले यसरी गरेँ यसरी थाहा पाउँछन् कि भनेर कराएपछि अनि थाहा पाउँछन् कि भनेर मैले चाहिँ भोकल कर्ड भाँचेर ऊ गरिदिएँ भने त्यो भोकल कर्ड भाँचेको कुरो चाहिँ उसँग मिल्छ। र अर्को त्यसपछि 20 रुपियाँ थियो भने चाहिँ खल्तीमा हो त्यो 20 रुपियाँ त कसैलाई थाहा छैन नि त कसलाई थाहा छ तिनजनालाई मात्रै थाहा छ त्यो कुरो त्यो एउटा चाहिँ निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई थाहा छ दोस्रो कुरो चाहिँ त्यो जसको घरमा त्यो भनौँ न त्यो कान्छो बहिनी बमको कान्छो बहिनी छ त्यो कान्छो बहिनीको चाहिँ बहिनीलाई थाहा छ जसको
1: खल्तीमा 20 रुपैयाँ छ भन्ने कुरा उसले अपराध स्वीकार गरेको थियो होइन त्यो बेला चाहिँ
0: अनि त्यसपछि उसलाई दिलीप विष्टलाई मात्रै थाहा छ हो त्यो 20 रुपियाँ थियो त आखिर त्यो 20 रुपियाँ थियो भनेर उसले कहाँबाट भन्ने त ल भन्नु तपाईँले हो त्यो 20 रुपियाँ आखिर रहेछ त सबैलाई त्यहाँ तिनै पक्षलाई थाहा छ त्यो भने चाहिँ त्यो पुलिसलाई थाहा हुन्छ र त्यो 20 रुपियाँ थियो भनेर हो अरूलाई थाहा हुन्छ त्यो 20 रुपियाँ थियो भने त्यो 20 रुपियाँ थियो 20 रुपियाँको मैले चाहिँ त्यहाँ उसमा फेला परेर मैले गुटका चाहिँ के अरे फलानु पसलमा गएँ त्यहाँ गुटका खाएँ गुटका खाएर चुरोट पनि खाएँ अनि त्यहाँबाट चाहिँ फलानु बाटो हुँदै भने त्यो बाटो त्यही बाटो हुँदै अनि चाहिँ म फलानुको उसमा पसलमा गएर हात मिलाएँ अनि त्यहाँबाट चाहिँ राति चाहिँ साँझ घर पुगेँ भनेर भनेको छ त्यहाँ हो अब त्यो कुरो चाहिँ घटनास्थलसँग जे जे भनेको थियो त्यो घटनास्थलसँग मेल खान्छ त्यो अर्को एउटा कुरा के छ भने मुख्य कुरो चाहिँ कुर्ता सुरुवाल फाटेको छ फलान ठाउँमा कुर्ता सुरुवाल फाटेको छ भनेर तिनले उसमा भनेको छन् त्यो त कसैले प्रहरीले पनि थाहा छ त्यो थाहा छ जम्मा दुईजनालाई मात्र थाहा छ एउटा चाहिँ त्यहाँ निर्मलाको आमा दुर्गादेवी पन्तलाई र अर्को चाहिँ त्यो चाहिँ दिलीप सिंह विष्टलाई उसले उसको कुर्ता फाटेको छ भने त आखिर चाहिँ दुर्गादेवी पन्तले चाहिँ भनेको छैन होला दिलीप सिंह विष्टलाई चाहिँ अब उसले कसरी थाहा पायो त कुर्ता पनि फाटेको थियो सुरुवाल पनि फाटेको थियो भनेर कसरी थाहा पायो त उसले भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ उनले चाहिँ दिलीप सिंह विष्टले बोलेकै छ भनेपछि एउटा कुरा के छ भने घटनास्थलमा चाहिँ अब तपाईँको चाहिँ पुरै रेप गरेको भिडियो त फेला पर्दैन अब प्रमाण भन्ने त यिनै हुनु अब पानीले बग्या छ अब जम्मै अरू फिजिकल प्रमाणहरू त रातभरि पानी परिरहेछ त्यहाँ पुरा चाहिँ त्यो भेल पानीको भेल बगिरहेछ त्यो भेल बगेको उसमा झार पात पात पतिङ्गर जम्मै कुराहरू के ल्याएर चाहिँ जम्मै चाहिँ त्यतातिर चाहिँ आइरहेका हुन्छौँ गुबारीमा अब तपाईँले त्यो प्रमाण भेटाउनु त बहुत गाह्रो हुन्छ त्यहाँ उसमा चाहिँ कुनै पनि प्रमाणहरू चाहिँ भेटिने अवस्था रहँदैन बगिरहेको पानीमा
1: यसको बारेमा हामी निरन्तर रूपमा फेरि पनि बहस गर्छौँ है निरन्तर रूपमा हामी जान्छौँ यसको बारेमा किनभने अब चाहिँ निशा पाउनुपर्छ निर्मलाले होइन न्याय हुनुपर्छ उनीमाथि अबको सरकारले पनि यसमा एक्सन लिनुपर्छ हामी यसको बारेमा पनि अझै वृहत रूपमा छलफल गर्नेछौ यहाँले समय दिनुभयो त्यहाँको वास्तविकताको बारेमा चाहिँ जानकारी पनि गराइदिनुभयो म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: धन्यवाद केम मम्जी यहाँलाई यहाँको रेडियो लोकप्रिय रेडियो नेपाली बस कार्यक्रमलाई पनि हार्दिक धन्यवाद
1: दिन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो तत्कालीन कञ्चनपुरका एसपी र रिटायर हुँदा एसएसपीबाट रिटायर हुनुभयो दिलराज विष्टले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: पर अटक्का वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। डिसोम फाइबर नेट।
3: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि न्यौपाने हुनुहुन्छ। न्यौपाने सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्कार।
3: नेपाली सर, अब बिहान बिहानै हामी निराशाका कुरा गर्दैनौ, देश बनाउने कुरा गर्छौं, किनभने अब जनताले चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै ठूलो विश्वास पनि गरेको छ, भरोसा गरेको छ, होइन? नचाहँदा नचाहँदै पनि केही विषयहरू अब उठाउनै पर्ने हुन्छ, किनभने पासपोर्ट ठेक्का प्रकरणमा तत्कालीन जर्मन कम्पनीलाई ठेक्का तोडेर दुईटा कम्पनीलाई दिएको ठेक्का फेरि अब फ्रान्सेली कम्पनीलाई दिनुपर्छ भनेर बालियनको सचिवालय व्यापक रूपमा सक्रिय भएको, जसले जर्मन नेपालको सम्बन्धमा नै एउटा अहिलेको कुटाराघात हुने बिग्रिने स्थिति आइसके पछाडि चाहिँ रवि लामिछानेजीको हस्तक्षेपमा परराष्ट्र मन्त्रीले तत्काललाई निरन्तरता दिनुभयो भन्ने आयो। यो प्रकरणमा तपाईँको बुझाइ के छ?
4: अहिले यो कानुन बमोजिम चाहिँ कसलाई छाप्न दिँदाखेरि वैध हुन्छ, कसलाई छाप्न दिँदा पारदर्शी हुन्छ, कसलाई छाप्न दिँदाखेरि चाहिँ सस्तो पर्छ, यी सबै कुराहरू विचार गरेर प्रधानमन्त्रीको कार्यालयले गर्ने निर्णयहरू हुन्। पार्टीभित्र सभापतिज्यूले चासो लिएका विषय हुन्, यसलाई धेरै ठूलो इस्यू बनाउनु हुँदैन।
3: कस्तो धेरै ठूलो इस्यू हुँदैन? पासपोर्ट छपाउने कुरामा, ठेक्का दिने कुरामा, देश देश बीचको जीटुजीको अवस्था छ, होइन? देश बीचको चाहिँ सम्बन्धको कुराहरू छ, आधैमा ठेक्कै तोड्दाखेरि चाहिँ अर्बौं रुपियाँ चाहिँ राज्यले तिर्नुपर्ने स्थिति आउँछ, यो त गम्भीर विषय हो नि त एकेमणिजी।
4: होइन होइन, ठेक्का दिँदाखेरिको वैधता के थियो यी कुराहरूलाई पनि हेरेर नै पीएमओ अफिसले त्यसतर्फ चाहिँ छलफलमा अगाडि ल्याएको विषय हो र त्यसका लागि एकतर्फी एउटा मात्रै होइन,
3: एक वर्ष मात्रै भएको छ जर्मनले लिएको, होइन? चार वर्ष अझै बाँकी छ, होइन? तबर तत्कालीन बेला कसले कसले गल्ती गरे उनीहरूलाई कानून दायरामा ल्याएर कडगरामा पो उभ्याउनु पर्यो त, फेरि व्यवहारै दिने गरी देशलाई चाहिँ अप्ठ्यारै पार्ने गरी त्यसरी त जानु भएन नि त, एउटा प्रश्न आयो नि त।
4: होइन, देशलाई अप्ठ्यारो पर्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदैन र कुनै पनि देशको कूटनैतिक सम्बन्ध तलमाथि हुने गरी हुँदैन। यी सम्झौता ठेक्का बन्दोबस्तीका कुरा र देशसँगको कूटनैतिक सम्बन्धका कुरा यी कुरालाई फरक रूपमा हेर्नुपर्छ। राजधानी जस्तो जटिल विषयमा राज्यले पनि त आफ्नो स्ट्यान्ड लिन त सक्यो नि।
3: अब अहिलेको अवस्था देखेर उनीहरूलाई कानून दायरामा ल्याएर कडगरामा पो उभ्याउनु पर्यो त, फेरि व्यवहारै दिने गरी देशलाई चाहिँ अप्ठ्यारै पार्ने गरी त्यसरी त जानु भएन नि त, एउटा प्रश्न आयो नि त।
4: होइन, देशलाई अप्ठ्यारो पर्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदैन र कुनै

0: तुरन्तलाई बताइदिनुहोस्।
1: दबाब प्रभावमा त हुनै हुँदैन नि, हेर्नुहोस्, अदालत, न्याय, न्याय सम्पादन, अनुसन्धान, अभियोजन जस्ता कुरामा पनि राज्यले दबाब प्रभाव प्रलोभन तर्फ लाग्यो भने त राज्य भन्ने नै रहँदैन नि। राज्य भने त के हो भने सिङ्गो अभिभावक हो, उसले रुसका धेरै इन्स्टिट्युसनहरू छन् जसले चाहिँ आफ्नो आफ्नो ड्युटी पूरा गर्छन्। त्यो ड्युटी पूरा गर्दै गर्दाखेरि कसैको अकुत आर्जन रहेछ, अस्वाभाविक आमदामी रहेछ, उसको गैर कानूनी आमदामी रहेछ भने ती मनी लाउन्ड्रिङका इस्युहरू आफै ती संस्थाहरूले हेर्ने कुरा हो, सरकारले त्यसमा हेर्ने गर्ने प्रभाव दबाव त्यो हुँदैन, हेर्नुहोस्, त्यो त कल्पनाभन्दा बाहिरको कुरा हो।
0: होइन, अब देश सुशासनतर्फ जान्छ, होइन,
1: जानै पर्छ।
0: अहिलेको अवस्थामा अब तपाईँले भर्खरै मात्र राष्ट्रिय महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेर पनि आउनु भएको छ, यसले के सन्देश दियो रवि लामिछानेजीलाई? चाहिँ सुपर पावरमा ल्यायो, होइन, शक्तिशाली बनाएर अगाडि बढायो, होइन, अहिले महाधिवेशनले।
1: रवि लामिछानेज्यू हिजो जहाँ हुनुहुन्थ्यो आज पनि त्यही हुनुहुन्छ र भोलि पनि रहनुहुन्छ। इमान र प्रतिष्ठामा कायम रहेका व्यक्तिहरूको एउटा महाधिवेशनले तल र माथि भन्ने कुरा हुँदैन, हेर्नुहोस्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन व्यक्ति लक्षित भन्दा पनि यो देशको दूरागामी असर पर्ने चिजहरूलाई कसरी फरक कोणबाट हेर्न सकिन्छ र देशलाई समृद्धिको दिशामा लान सकिन्छ भन्ने सन्दर्भमा राजनीतिक घोषणा पत्र तयार गर्ने र योग्य सक्षम व्यक्तिहरूलाई पार्टी पदाधिकारीमा चयन गर्ने मात्रै थियो। यहाँ अब कुनै गुट उपगुट व्यक्ति यी दस्ता यताउताको कुरो नभएकाले यसले सभापतिज्यूलाई शक्तिशाली र शक्तिविहीन भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता रवि लामिछानेज्यू यसै हिजो पनि उहाँ पार्टीको संरक्षक अभिभावक र जिम्मेवार व्यक्तित्व हो, आज पनि हो र भोलि पनि रहनुहुन्छ।
0: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएर आयो कि तितरभित्र भएर आयो चितवनबाट? हामीले हेर्दाखेरि
1: राष्ट्रिय स्वतन्त्र पार्टी एक दुईका भएर अब यहाँ नयाँ पुरानो यताको उताको भन्ने बाँकी नरहिकन सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भयो,
0: तितरभित्र भएर आयो, होइन, चितवनबाट मनमुटाव धेरै मतभेदहरू धेरै भयो, होइन,
1: हेर्नुहोस्, मतभेद पनि भएको छैन, तितरभित्र पनि भएको छैन, ओरपर पनि भएको छैन, तलमाथि पनि भएको छैन, ल
0: किन छैन? धेरै रुष्टताहरू प्रकट भएका छन् त्यहाँ चाहिँ, होइन, मतदानमा, मतपेटिकामा, भोटिङ मेसिनमा व्यापक चाहिँ अनि आलोचना आइरहेको छ नि त, धेरै नेताहरूले भनिरहनु भएको छ अहिले।
1: यसो सुन्नु न, कुनै इन्डिभिजुअल व्यक्तिको कुरामा नजाउँ, निर्वाचन लडेको म पनि हो, निर्वाचनमा पराजित भएको म पनि हो, निर्वाचन जित्दाखेरि चाहिँ सब ठिकठाक छ भन्ने अनि निर्वाचनमा पराजित भइयो भने सबै बेठिक भयो भनेर व्याख्या गर्न थाल्यो भने हामी कहाँ पुग्छौ, है? त्यसो भएकाले अब भोटिङ मेसिन सिस्टमका कुरामा आज गर्ने हो नि, कि त निर्वाचनै नलडिकन यो निर्वाचनको वैधता छैन भन्नु पर्थ्यो, निर्वाचन लड्ने जितेको वैध थियो भन्ने, हारेपछि यसको चाहिँ मेसिनमा पनि प्रश्न, मान्छेमा पनि प्रश्न, उपस्थितिमा पनि प्रश्न, दिन धेरै लागेका नि प्रश्न गर्न थालियो भने त दोहोरो चरित्र हुन्छ नि।
0: भनेपछि भव्य सभ्यताका साथ सम्पन्न भयो, त्यहाँ कुनै पनि इरर भएन चितवनमा?
1: यसो हो, इरर भन्दा पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोचोटि महाधिवेशन गरे, पहिलोचोटि गर्दाखेरि जति हेक्का पुर्याउनु पर्ने चिजमा हेक्का पुगेन होला, चाहिँ जति छिटो गर्नुपर्ने त्यो छिटो भएन होला, तीन दिनका लागि गरेको महाधिवेशन छ दिन लाग्यो होला, यी भनेको यी टेक्निकल्ली हामी चाहिँ नयाँ भएर पूर्ण जानकार नभएका कारणले यी दिनहरू धेरै दिन लागे, त्यस कारणले गर्दाखेरि मतदाताहरूले चितवनको गर्मीमा बस्न सक्ने अवस्था भएन, घर फर्कनु पर्ने परिस्थिति भयो। दोस्रो चरणको निर्वाचनमा अब चितवनको आसपास र वरिपरि भएका साथीहरूले विजय हुन सक्ने सम्भावना बढ्यो, अब अन्त अन्त चाहिँ पश्चिम र पूर्वतर्फका साथीहरू त सबै गइसकेकाले पराजित हुने अवस्था त रह्यो होला, तर यी रहेको कुराका कारणले गर्दाखेरि निर्वाचनकै वैधता छैन, यो चाहिँ अब हुनै हुँदैन थियो, यो चाहिँ सबै धाँधली भयो, यो भयो, ऊ भयो, भोटिङ मेसिन बिग्रियो, यत्र उत्र यतातर्फ गयो भने त हामी कहाँ भन्ने ठाउँमा पुग्छौँ, र हारिया पनि रासपाले हो, जितिया पनि रासपाले हो, एउटाको ठाउँमा अर्को जाँदाखेरि के बिग्रियो र पार्टी बनाउने हो, मुलुक बनाउने हो, पदाधिकारी आयो भने केन्द्रीय सदस्य छ, केन्द्रीय सदस्य आयो भने पार्टी सदस्य छ, सांसद छ, आखिरी काम त छँदैछ नि, जहाँ भएर पनि एक ठाउँमा बसेर यो

0: देशको भलोको लागि काम गर्ने हो नि, दसवटा ठाउँमा चुनाव जितेर मात्रै चाहिँ काम गर्न सकिन्छ भन्ने त होइन।
1: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन किसिमको अभिभारा छ, जुन किसिमको चाहिँ जनताले म्यान्डेट दिएका छन्, पाँच वर्षसम्म फेल हुने त छुट्टै छैन होइन, यहाँले पनि भन्नुभएको छ, धेरैले हामीले भनिरहेको छ, जनताले पनि भनिरहनु भएको छ, अब चाहिँ उहाँहरूलाई चाहिँ फेल हुने छुट छैन, काम चाहिँ राम्रै गर्नुपर्छ, तर शासकीय सुधारका 100 दिनहरू त त्यति मिठा त छैनन् नि त होइन, त्यति राम्रा त बितिरहेको छैन।
0: सुन्नुहोस्, यसले के दिइरहेछ सन्देश भन्दा, यो देशमा व्यवस्थाका केही आयामहरू
1: होइन, सुशासनका गफहरू जति थिए नि, अब त हनिमुन पिरियड पनि पार भइसक्यो, अनि एउटालाई भ्रष्टाचारको आरोप लाग्छ, अकुत सम्पत्ति कमाएको आरोप लाग्छ, एउटा समिति बन्छ, धोइपकाली गर्छ, फेरि त्यही फर्काइदिन्छ होइन, अनि त्यो हदबन्दीभन्दा बढ़ी भएको जग्गा चाहिँ रातारात कता कता हो के हो गाई पारिहालिन्छ होइन, यस्ता यस्ता विषयहरू त आइरहेछन् नि त।
0: यसो हो, यसलाई हामीले धोइपखाली यसो राज्यको
1: प्रतिवेदन सार्वजनिक हुँदैन, प्रतिवेदन सार्वजनिक हुँदैन, एक हातले चाहिँ प्रतिवेदन बुझ्छ प्रधानमन्त्रीले, अर्को हातले चाहिँ उता शपथ ग्रहण हुन्छ, यो के खेल हो भने नि।
0: सुन्न न, राज्यको इन्स्टिट्युसनले गरेका कुरालाई नै हामी विश्वास गर्न छोड्ने हो भने त हामी सबै राज्य नै फेल भयो भन्नुपर्ने।
1: विश्वास त गरिन्छ, विश्वास त गरिन्छ, तर टाइम फ्रेम हुन्छ, पढ्ने हुन्छ, अध्ययन फ्रेम हुन्छ होइन, एकै दिनमा त अलिकति कस्तो कस्तो देखियो नि त।
0: होइन, विश्वास गर्ने भइसके पश्चात राज्यका यी चाहिँ निकायहरूलाई हामीले विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ, यिनीहरूले निर्दोष भयो भन्यो भने हामी

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्कीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खुल्यो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भिया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 98511891918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
5: मोबाइल नम्बर 98572597, 98573597,
3: 98511918918।
5: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर कुस्मा, नयाँ भवन पहिला, रगत पिसाब एवं वृक्क परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर कुस्मा पर्वत। फोन नम्बर 07

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que checar esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábado. ¡Juega ya! ¡Juega
3: अलिक बढी चासोर त्यो रहने गरेको सन्दर्भ सधैँ छ. छोटो भन्नुपर्दाखेरि चाहिँ धानको अर्थतन्त्र, जनजीविका र समग्र यो सांस्कृतिक र अन्य जनजीविका परिप्रेक्ष्यसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको देख्न सकिन्छ.
1: हो, तपाईँले जनजीविका त्यसै गरी सामाजिक, सांस्कृतिक, आर्थिक पाटोलाई चाहिँ जोड्दै गर्दाखेरि विशेष रूपमा चाहिँ असार 15 चाहिँ ध्यान दिने गरिन्छ. यस वर्षको धान दिवस, रोपाई महोत्सव विगतको जस्तो चाहिँ उत्साह भएन, चहल पहल भएन भन्ने किसानहरूको गुनासो छ. तपाईँलाई चाहिँ के लाग्छ?
3: अब हेर्नुहोस्, यो असार 15 हामी हरेक स्थानीय तह, हरेक हाम्रा कृषक उद्यमीहरूले एउटा राष्ट्रिय पर्वकै रूपमा, महत्वपूर्ण दिनको रूपमा मनाउँदै आएको विगतदेखि नै हो. हामीले यसलाई अब राष्ट्रिय धान दिवस भनेर पनि घोषणा गर्यौं. हामी 61 यो 23 संस्करणमा आइसक्यौं. अन्त यस कारणले त्यस्तो अब उत्साह रहेन भन्ने कुरा चाहिँ सरकारी काम गर्ने हिसाबले, किन अहिले हामी समग्र सुशासनको परिदृश्यलाई पनि विचार गरिरहेछौं, त्यस हिसाबले होला कुनै तामझाम तडक भडकको कार्यक्रम भएन होला. तर यसको महत्व कम भए वा किसानले चाहिँ यसलाई अलिकति अनुभूत गर्ने गरी चाहिँ त्यस्तो महत्वपूर्ण रूपमा स्थान दिएन कि सरकारले वा सरकारका अन्य निकायहरूले वा इभन किसानहरूले पनि भन्ने सन्दर्भमा चाहिँ त्यति सत्यता छ जस्तो मलाई लाग्दैन. अब अहिले तपाईँले हेर्नुभयो भने हाम्रो हरेक स्थानीय तहले छुट्टै यसलाई यो रोपाई महोत्सवको रूपमा पनि मनाइरहनु भएको छ र निजी क्षेत्रदेखि लिएर राज्यका सबै अङ्गहरूले, त्यो इभन प्रशासनिक युनिटहरूले पनि यसलाई उच्च महत्व दिएर आआफ्नो स्थानीय तह विशेष वा स्थानीय जिल्ला विशेष कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ. अब महत्वपूर्ण चाहिँ के भने त्यो एक दिन कार्यक्रम गर्ने भन्दा पनि बाँकी दिनहरूमा यसलाई कति महत्व दिइयो, यसको उत्पादनमा हाम्रो कृषि सम्बन्धी निकाय र यसलाई समन्वय गर्ने अरू निकायहरूले कति चासो दिए. उदाहरणलाई होइन, सिंचाइ सम्बन्धी निकायहरूले मानिलिउँ आज उहाँले धान दिवस मनाउनु भएन, केही फरक परेन. तर हामीले जुन अहिले अब हाम्रो मौसमी सिंचाइमा भर पर्नु पर्ने भएको हुनाले जुन हामी रोपाई कम भयो भनिरहेका छौँ, तर हाम्रो खास गरी मध्य प्रदेशमा जुन सतह सिंचाइका आयोजनाहरू छन् ती आयोजनाहरू जुन कम्प्लिट हुन सकेका छैनन्, पूर्ण हुन सकेका छैन, तिनलाई कम्प्लिट गर्न कति तदारुकता देखायो. र अहिले यो धान रोपाईकै बेलामा उहाँहरूले मर्मत लगाएको कुलोहरू, सिंचाइ आयोजनाहरू मर्मत गर्ने हुँदो रहेछ, त्यसलाई हामी विभागले समन्वय त गरेको बेलामा नगरिदिनुहोस् भनेर त्यसलाई उहाँले व्यवहारमा कति चरितार्थ गर्नुभयो भन्ने कुरालाई देखिन्छ. त्यसकारण अब यो एक दिन तामझाम गर्नुभन्दा बेटर चाहिँ अन्य दिनहरूमा सबै सरकारवालाले आफआफ्नो भूमिका निर्वाह गरिदिनु भयो भने यो धान क्षेत्रको उत्पादन र समग्र अर्थतन्त्रलाई टेवा पुग्छ भन्ने हो.
1: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल. तपाईँले भने जस्तै मैले पनि यसपटक चाहिँ मल पर्याप्त किसानले चाहिँ मागे जति चाहे जति पाउन नसक्नु एउटा पाटो, अर्को मनसुनले पनि समय अनुकूल अथवा असार 15 जस्तो चाहिँ झरी पर्नुपर्ने बेला हुन्थ्यो त्यो पनि हुन नसक्नु, तपाईँले सिंचाइ र पूर्वाधारका कुरा त जोडिहाल्नुभयो, यी तीन कारणले पो किसानले गुनासो गर्ने अवस्था आयो कि भनेर जोड्न खोज्दै थिएँ. तपाईँले स्थानीय तहमा भइरहेका कार्यक्रमहरू चाहिँ जोड्नुभयो. उसो भए सरकारको लगानी र प्रतिफलले धानको हाम्रो अर्थतन्त्रलाई कसरी टिवा पुर्याउँछ?
3: यो चाहिँ एकदमै महत्वपूर्ण सवाल यहाँ उठाउनु भयो. अब हामीले राष्ट्रिय बाली भनेर होइन अर्थतन्त्रमा जीडीपीमै 3-4% योगदान गर्ने बाली भन्यौं, तर सरकारको लगानी चाहिँ धानको प्रवर्धनमा कति रह्यो त भन्ने कुरा पनि महत्वपूर्ण छ. खासमा अब धानकै लागि भनेर एउटा डेडिकेटेड सरकारी निकाय हामीले स्थापना गर्न सकेको छैनौँ. यद्यपि हामी बाली विकास तथा कृषि जैव विविधता संरक्षण केन्द्रले त्यो सेक्टरलाई हेर्छ संघीय रूपमा, प्रदेशहरूमा पनि त्यसै गरी क्रस कटिङ रूपमा खाद्यान्न बालीलाई हेर्ने निकायहरू छन्, अनुसन्धानमा पनि धान बालीको अनुसन्धान केन्द्रहरू चाहिँ छ. तथापि संरचनागत रूपमा, नीतिगत रूपमा र कार्यक्रमगत रूपमा र बजेटको रूपमा चाहिँ हामीले जति बजेट विनियोजन गर्नुपर्थ्यो, उदाहरणको लागि हाम्रो अहिले होइन जस्तो हामीले 10 लाख टन धान वार्षिक नपुग भएको भनिरहेछौँ, त्यो भनेको हामीले उत्पादकत्वमा सामान्य परिवर्तन गर्ने विधेयक थियो, 0.23 मेट्रिक टन प्रति हेक्टर उत्पादन वृद्धि उत्पादकत्व वृद्धि गर्ने बित्तिकै त्यो हासिल हुन्छ. त्यसको लागि हामीले अलिक इलाइट जम प्लाजम भन्छौँ, अलिक बढी त्यसको चाहिँ उत्पादन दिने खालका आनुवांशिक स्रोतहरू, त्यो नेपालमा मात्र छैन भने इरी अन्तर्राष्ट्रिय धानबारी अनुसन्धान प्रतिष्ठान लगायतका अन्य मुलुकहरूबाट त्यसको व्यवस्थापन गर्नको लागि वर्षमा 5-10 करोड रुपियाँ बजेट आवश्यक पर्छ. तर त्यस्तो कामको लागि चाहिँ हामीले त्यो बजेट र त्यसको संस्थागत व्यवस्था गर्न सकेनौँ. इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटलाई हामीले नेपालमा अनबोर्ड गर्न सक्यौँ भने इलाइट जम प्लाजम बढी उत्पादकको दिने खालेका जम प्लाजमहरू हामीले यहाँ सहजै प्राप्त गर्न सक्ने अवस्था हुन्थ्यो. त्यसमा अलिकति हाम्रो प्रयास जारी छ, तर त्यो अहिले चरितार्थ भइसकेको छैन. मैले उदाहरण दिएको एउटा, अब लगानीको एउटा पार्ट हामीले मलाई लाग्छ लगानी दोब्बर गराउनुपर्छ. त्यो सिंचाइ जस्तो चैत्य धानको हामीलाई क्षेत्रफल विस्तार गर्ने बाहेक अरू विकल्प छैन. अहिले हामी करिब 1 लाख हेक्टरमा छौँ, 2 लाख हेक्टर पुर्याउन सक्यो भने हाम्रो करिब 10 लाख नपुग चाहिँ यो परिपूर्ति हुन्छ. तर त्यसको लागि हामीलाई के चाहियो भने केही सिंचाइका आयोजनाहरू समयमा कम्प्लिट हुनु पर्यो. ड्रायर लगायतका पूर्वाधारहरू चाहिँ हामीले ती सम्भाव्य सबै स्थानीय तह वा निकायमा पुर्याउन सक्नु पर्यो, जसको लागि चाहिँ हामीले पर्याप्त बजेट दिन सकेको अवस्था छैन. भनेपछि धानको जति महत्वपूर्ण छ, जति योगदान उसले चाहिँ 2 खरब भन्दा बढी हाम्रो अर्थतन्त्रमा गरेको छ, तर राज्यले चाहिँ त्यो किसिमको लगानी, एउटा लगानीको पार्ट हो, अर्को संरचनात्मक कुराहरू, र त्यसमा चाहिँ धानको अरू समन्वयत्मक पार्ट, उदाहरणलाई हामीले न्यूनतम समर्थन मूल्य तोक्यौँ, र त्यसको चाहिँ कार्यान्वयनमा हामीले राज्यका अरू सबै निकायहरू, खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड, सहकारीहरू, निजी क्षेत्रलाई पनि हामी त्यसमा त्यो परिचालन गर्नको लागि जति प्रयासहरू हुनुपर्थ्यो त्यो चाहिँ पर्याप्त हुन नसक्दाखेरि यहाँले भन्नुभएको छ कहीँ कतै यसको सरकारको इफोर्टै यत्रो ठुलो योगदान गर्ने क्षेत्रलाई, यो धानको उपक्षेत्रलाई पर्याप्त लगानी र अरू समानको कार्यक्रम भएन कि भन्ने कुराहरू चाहिँ यहाँ मात्र होइन अरू धेरैले पनि उठाउने गरेको छ. यद्यपि सरकारले प्रयास त गरिरहेको छ, तर जुन रूपमा अब कृषि क्षेत्र ब्रोड छ, सबै क्षेत्रको आह्वान महत्व छ, फेरि भएको सीमित बजेटलाई कार्यक्रम संरचनालाई सबै क्षेत्रमा विनियोजन गर्नुपर्दाखेरि पर्याप्त फोकस चाहिँ धान क्षेत्रले उपक्षेत्रले पनि नपाएको हो कि भन्ने कुरा चाहिँ हामीलाई पनि महसुस भएको छ.
1: तपाईँ अहिले कृषि विभागको चाहिँ महानिर्देशक हुँदै गर्दा यसभन्दा अगाडि विगतको कुरा गर्ने हो भने मन्त्रालयमा पनि बसेर काम गरेको चाहिँ अनुभव छ. धानको उत्पादन बढाउनुपर्छ भनेर हामी निकायमा बस्ने व्यक्तिहरू जो तपाईँहरू जस्तै हुनुहुन्छ उहाँहरूले भन्ने पनि गर्नुहुन्छ, तर जुन बेला त्यो समय आउँछ, अवस्था आउँछ, तर चाहिँ गर्न सकिएन भन्ने गुनासो पनि रहन्छ. यहाँनिर कमजोरी कहाँ रहेछ?
3: केही कमजोरीहरू छन् त्यो स्वीकार्नुपर्छ. त्यो स्वीकारियो भने हामीलाई सहज हुन्छ, किनभने ठिक हो मैले अघि भने कृषि क्षेत्र एकदमै ब्रोड छ, अनि त्यसको लागि चाहिँ तोकिएको डेडिकेटेड संरचनाहरू हुन नसक्दाखेरि मैले भने अब धानको लागि एउटा डेडिकेटेड निकाय भइदिएको भए उसले वर्षभरि त्यसको प्लानिङ गर्न सक्थ्यो. अब मन्त्रालय विभाग एउटा अनि क्रस कटिङ रूपमा धानसहित अन्य सबै खाद्यान्न बाली, तेलहन, दलहनदेखि लिएर जैविक विविधता हेर्ने एउटा निकायले पर्याप्त समय चाहिँ धानकै लागि मात्रै त्यसको फोकस गर्न नसक्दाखेरि यहाँले भन्नुभयो जस्तो अरू बेला चाहिँ एफआर अब गर्नुपर्छ भन्ने तर विभिन्न कारणले गर्न सकिएन भन्ने अवस्थाहरू चाहिँ अन्तिममा सिर्जना भएको त्यस्तो बाहिर पनि देखिएको छ, हामीलाई पनि त्यो लागेको छ. त्यसको लागि चाहिँ अलिकति समयदेखि नै प्लानिङ गर्ने, जस्तो उदाहरणको लागि हामीले भनौँ नेपालमा नै उत्पादन भएको हाइब्रिड बिउ हामीले अहिले यो चालु धान सिजनमा नै उपलब्ध गराउन सक्नको लागि त हामीले 3-4 महिना अगाडिदेखि नै हाम्रो निकायले प्रयास गर्नुपर्थ्यो. अब न्यूनतम समर्थन मूल्य तोक्नेदेखि लिएर त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हाम्रा सरकारी निकाय, त्यसपछि अरू सम्बद्ध सरकारकै अरू निकाय र 3 तहको सरकारको बिचमा समन्वयको लागि पनि हामीले अलि अगाडि नै प्रयासहरू हुनुपर्ने हो. तर हामीले के भने अब यो हरेक समय चाहिँ नयाँ नयाँ विषयहरूमा फोकस भइरहने. अब मैले तपाईँ अहिले धानको कुरा गर्दै गर्दाखेरि अहिले हामी सँगसँगै उखुको भुक्तानीको कुरा पनि सँगै गरिरहेका छौँ. बिमाको बाँकी भुक्तानीको कुराहरूदेखि लिएर अरू धेरै बजारका कुराहरू यो सबैहरू जोडेर आउँदाखेरि चाहिँ एउटा निश्चित बाली वा वस्तुमा फोकस हुन नसक्दाखेरि चाहिँ यहाँले भन्नुभयो जस्तो पर्याप्त तयारी चाहिँ अलिकति हुनै नसकेको हुन नसकेको कुरामा साँचो नै हो. त्यसलाई चाहिँ क्रमशः हामीले सुधार्दै लगाएका छौँ. जस्तो बिउको उपलब्धको लागि हामीले डिजिटल प्रविधि पनि सुरु गऱ्यौँ, डेसिस सुरु गरेका छौँ. न्यूनतम समर्थन मूल्य हामीले समयमै तोक्न चाहिँ सुरु गऱ्यौँ, बाली लगाउनु पूर्व नै जस्तो हामीले निर्देशिका नै बनाएर त्यो तोक्यौँ.
1: तर चाहिँ पालिदेखि
3: अहिले हामीले बाली लगाउनु पूर्व नै मूल्य तोकेका छौँ, तर स्टिल हामीले तोकेको खरिद मूल्यमा अथवा त्यो न्यूनतम समर्थन मूल्यमा खास गरी निजी क्षेत्रबाट चाहिँ व्यापारीहरूबाट खरिद गर्दाखेरि विभिन्न ठाउँमा समस्याहरू आयो, कम मूल्यमा मात्रै खरिद भयो भन्ने गुनासो पनि आछ. यद्यपि हामी त्यसलाई हाम्रो संयन्त्रबाट सम्बोधन गर्ने प्रयास चाहिँ गरिरहेका छौँ. तर यहाँले भनेको कुरा के कुरामा एग्री हो भने अलिक पर्याप्त समय फोकस संरचना बजेट दिन नसक्दाखेरि चाहिँ जुन प्लानिङ एकदम प्लानिङ योजनाबद्ध हिसाबले एउटा निश्चित बालीको उत्पादन उत्पादकत्वमा लाग्नुपर्ने थियो त्यो चाहिँ हुन नसकिरहेको देखिन्छ.
1: अघिल्लो वर्षको कुरा गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक धान उत्पादन हुँदाखेरि झण्डै 69-60 लाख मेट्रिक टन हाराहारीमा पुग्यौं. तर पोहोर चाहिँ धानको उत्पादन घट्यो. यसपालि त्यसै गरी उत्पादन घट्न नदिन पोहोरदेखि नै तपाईँहरूले तयारी गर्नुपर्थ्यो, किसानलाई चाहिँ त्यसै अनुसार सेवा सुविधा दिनुपर्थ्यो, सेवा सुविधाको पहुँच पुर्याउनु पर्थ्यो. तर अहिले पनि किसानहरू चाहिँ आकाश हेरेर त्यसै गरी सरकारले कहिले मल दिन्छ भनेर कुरेर बस्नुपर्ने बाध्यता छ. किसानको पीडा दुख्छ कि दुख्दैन उसो भने?
3: एकदमै दुख्छ. हामी त अब किसानकै कल्याणको लागि भनेर स्थापना भएको निकाय हो. हाम्रो त मेजर कामै किसान हो, हितमा लाग्ने भन्ने कुरा हो. अब यो कतिपय विषयहरूको चाहिँ क्रस कटिङ एउटा मात्र निकाय, अब कृषिको ओभरअल उत्पादकत्व वृद्धि गर्ने भन्ने चाहिँ कृषिसँग जोडिएको मन्त्रालय संघीय रूपमा अथवा प्रदेशमा स्थानीय तहमा त्यो त्यसले मात्रै गर्न सक्दैन. मैले भने ल हामीले प्रयासै गरेन त भन्ने होइन, प्रयासहरू भए गत वर्षको अथवा त्योभन्दा अघिल्लो वर्षको हामीले तिता मिठा अनुभवहरू हामीले समयमा के गर्नु पर्छ, उदाहरणको लागि एउटा न्यूनतम समर्थन मूल्य चाहिँ हामीले समयमा तोकिदिनुपर्छ भन्ने त्यो एउटा प्रयास गर्यो. तर त्यो तोकेको मूल्यमा खरिद भयो कि भएन भनेर चाहिँ त्यो खरिद गर्ने सरकारी निकाय चाहिँ अर्को मन्त्रालयमा छ. हो त्यो मन्त्रालयलाई पनि अब हामी सरकारी निकायको बीचमा अलिकति पर्याप्त समन्वयहरू र त्यसको लागि आवश्यक
1: उद्योग मन्त्रालय भन्न पनि सकिन्छ.
3: ठिकै छ, जो सरकारकै अर्को निकाय हो त्यसमा चाहिँ अलिक समन्वय पर्याप्त समन्वय हामीले गर्न सकिरहेको छैनौँ. त्यो गर्दाखेरि चाहिँ त्यसको लागि त्यहाँ पनि थप बजेट विनियोजनको कुरा हुन सक्ला. त्यसपछि सिँचाइको कुराहरू गर्नुभयो होइन, अहिले पनि अब मौसमी सिँचाइ भन्नुभयो. ठिक छ, करिब करिब हामी 40% हारिमा चाहिँ हाम्रो इयर राउन्ड वर्षैभरि सिँचाइ हुन्छ. बाँकी चाहिँ हाम्रो केही हाम्रा यो भूमिगत सिंचाई आयोजनाहरूले यो हामी डिप ट्युबवेलहरू भन्छौँ यस्तो
1: बोरिङहरू 63% हाराहारीमा सिंचाइको पहुँच छ भन्नु होला.
3: त्यो छ होइन, अब अहिले हामी सिंचाई विभागसँग कृषि विभागले के चाहिँ समन्वय गर्यो भने गत वर्षको अनुभव विगतको अनुभवले के सिक्यौ त अथवा के गर्यो भन्ने सन्दर्भमा चाहिँ गत वर्ष मधेसमा जुन सुक्खा भयो त्यसमा एउटा कार्यदल बन्यो, यहाँलाई पनि थाहा छ. त्यो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तत्कालीन त्यो मन्त्रालयको सहसचिवको संयोजकत्वमा एउटा कार्यदल बन्यो. त्यसमा हाम्रो मन्त्रालयको तर्फबाट कृषि तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय तर्फबाट म आफै पनि त्यसको सदस्य रहेँ र हामीले त्यहाँ धेरै रिकमेन्डेसनहरू पनि गऱ्यौँ. त्यसमा चाहिँ खास गरी सिंचाइ विभागसँग जोडिएको एउटा उहाँहरूको जुन सिंचाइ आयोजनाहरू अनगोइङ छ त्यो कम्प्लिट भएको छैन, वर्षौंदेखि समय सीमा नागिसकेका छ, त्यसलाई कम्प्लिट गर्ने त्यो अहिले अनगोइङ आयोजनाहरू कम्प्लिट हुने बित्तिकै मलाई लाग्छ हामी 70% हारिमा सिंचाइ सुविधाहरू पुग्छ इयर राउन्ड. तर त्यो नपुगुन्जेलसम्मको लागि पनि कमसेकम जे जे आयोजनाहरू अहिले चलिरहेका छन् त्यसको चाहिँ अब यो नालाहरू मर्मत गर्नेदेखि लिएर सानो सानो कारणले गर्दाखेरि जुन रोकिएका छन् त्यसलाई चाहिँ सुचारू गर्नको लागि हामीले त्यो समन्वय गरेका छौँ. अहिले अलिकति जति रोपाइँहरू भएको छ नि अहिले चाहिँ मलाई लाग्छ यो सतह सिँचाइ र अरू हाम्रा साना सिँचाइहरू त्यसपछि भूमिगत सिँचाइको आधारमा भएकाहरू त्यस कारण यसरी गत वर्षहरूको अनुभवले हामीले सुरुमै मूल्य तोक्ने र त्यसलाई कार्यान्वयनमा सजग देखाएको छौँ. बिउको उपलब्धतामा अलिअलि प्रयास थप भएको छ, सिँचाइलाई सिंचाई विभागसँगको समन्वयमा अलिकति त्यसको दायरा विस्तार गर्न मर्मतलाई ढिलो गर्नलाई समन्वय गरेका छौँ. तर यद्यपि यहाँले भन्नुभयो जस्तो समयमै रासायनिक मलको उपलब्धता अलि यो अब अहिले पछिल्लो समयको जियो पोलिटिकल सिचुएसन लगायतले पनि हाम्रो मन्त्रालयको अथक प्रयास भइरहेको पनि छ. यद्यपि मलको हामीसँग पर्याप्त अब भने जति नपाए पनि तर त्यस्तो अभाव रहेको अवस्थाहरू त होइन, यो यहाँले बुझ्नुभएकै छ. मलको वितरणलाई चुस्त बनाउनको लागि कार्य निर्देशिकामा संशोधन गर्नेदेखि लिएर हामीले हरेक प्रदेशमा यहाँ सङ्घमा फोकल पोइन्ट तोकेर जुन सहकारीले मल लानुहुन्छ त्यहाँबाट किसानले लगेको सुनिश्चित गर्न र त्यसलाई चाहिँ समयमै डेलिभरी खास गरी सहकारीले लगेर राख्ने अनि लामो समय बिक्री नगर्ने त्यस्तो त्यस्ता समस्याहरू पनि सम्बोधनको प्रयासहरू भएको छन्. केही प्रयासहरू नभएको अनलाइन पद्धतिको विकास पनि मलमा बिउमा सिंचाइ हाम्रो उत्पादनका यी मेजर अवयवहरूमा कामहरू भएको छ. तर स्टिल हामीलाई लागेको के भने यो न्यूनतम समर्थन मूल्यको कार्यान्वयन यदि हाम्रो प्रभावकारी भयो भने यसले चाहिँ किसानलाई ड्राइभ गर्छ र बाँकी मल बिउ र सिंचाइ उपलब्ध गराउनु त राज्यको दायित्व नै हो. त्यसमा चाहिँ विगतको अनुभवहरूबाट पाठ हामीले सिकेकै छौँ, केही प्रयास अगाडि बढेको पनि छ. यद्यपि किसानहरूले भन्नुभयो जस्तो सबै कुराहरू अहिले तुरुन्तै भइ नसकेको कारणले गर्दाखेरि अब गत वर्षहरूको अनुभवबाट कामहरू भएन कि भन्ने लागेको हुन्छ. तर त्यस्तो होइन, केही यहाँ लेख्नु भएको छ बिउको उपलब्धता मैले अघि भने सिंचाइमा केही न केही यसपटक गत वर्षभन्दा फरक हुन्छ र पनि केही मनसुनमा भर पर्नु पर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन्. तर बाँकीहरू हाम्रो केही साना सिँचाइ केही हाम्रो भूमिगत सिँचाइ डिप ट्युबवेलहरूको स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ सँगै तिनै तहको सरकारको समन्वयमा. अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरेका छौँ. बिमालाई प्रवर्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेका छन्.
1: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल. हामी धानको उत्पादन यसको चाहिँ अर्थतन्त्र र सरकारले अहिले के गर्दैछ भन्ने विषयमा कुराकानी जोडिरहेका छौं. पोहोर मधेस प्रदेश सुक्खा खडेरीले आक्रान्त थियो र सरकारले केही व्यवस्था गर्यो भनेर तपाईँले जोड्नुभयो. मनसुन अहिले पनि अनुकूल हुँदैन भनेर पूर्वानुमान चाहिँ गरिएको छ. हालै यो हप्ता चाहिँ पानी चाहिँ पर्यो तर यतिले मात्रै पर्याप्त हुँदैन होला. अनुकूलनताका लागि किसानलाई अझै सहजताका लागि तपाईँहरूले हामीले भन्ने गरेको तथ्य तथ्याङ्कलाई हेर्ने हो भने 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफलमै रोपाई हुनका लागि अब के हुन्छ?
3: यो गत वर्षकै अनुभवको आधारमा अहिले पनि हाम्रो मौसम पूर्वानुमान सम्बन्धी जुन विवरणहरू आयो त्यसलाई आधार मानेर एउटा चाहिँ अलिअलि समय अगाडिदेखि नै हामीले स्थानीय तह प्रदेशहरूले पनि आफआफ्नो हिसाबले गर्नुभएको छ. तर संघीय रूपमा पनि हामीले यो वर्ष अलिकति मनसुन ढिला हुन्छ, समयमा पर्याप्त पानी नपर्न सक्छ, सुक्खा रहन सक्छ. त्यस कारणले गर्दाखेरि सुक्खा सहन सक्ने जातहरू छन् अथवा अगाडि वा पछाडि लाउन सक्ने त्यस्ता जातहरू विकास भएका छन् नाकबाट, त्यसमा सिफ्ट हुन वा अरू वैकल्पिक बाली जुन चाहिँ त्यत्तिकै प्रफिटेबल हुने बालीहरूमा जानको लागि हामीले तिनै तहको सरकारले आफ्नो हिसाबले अनुरोध पनि गरेका छौँ. र अब अनुकूलता अब त्यसको बावजुद अब धान चाहिँ मैले सांस्कृतिक महत्व छ त्यसको, होइन सामाजिक महत्व छ. त्यस हिसाबले पनि हाम्रो किसानहरू चाहिँ धानको विकल्पमा चाहिँ अहिले तत्काल गइहाल्ने अवस्थामा हामीले एकदमै कम पाछौँ. केही व्यवसायिकहरू तत्काल अर्को विकल्प भएकोहरूमा हो, धेरै चाहिँ यसको चाहिँ विकल्पमा जान नचाहनु भएको सन्दर्भमा चाहिँ हामीले के गरेका छौँ यसलाई अनुकूलताको लागि अलिकति प्रविधिमै जोड गर्ने हो. यसको लागि अब सुक्खा सिरिजका हाम्रा धानहरू छन् त्यसलाई चाहिँ प्रवर्धन गरेका छौँ. त्यसमा केही प्रदेशहरूले अलिकति सहजता अथवा अनुदानका कार्यक्रमहरू पनि राख्ने राखेको हामीले बुझेका छौँ. संघीय सरकार तर्फबाट चाहिँ त्यस्ता वैकल्पिक गालीमा जाने र अनुकूलताका प्रविधिहरू के हुनसक्छ भने जिरो टिलेज अथवा चाहिँ न्यून खनजोतको विधिहरू अप्नाउन सक्छ जसले चाहिँ पानी कम लाग्छ. यस्ता कुराहरूदेखि लिएर अब हामीले अहिले यसै आर्थिक वर्षबाट अस्ति केही दिन अगाडि हामीले एउटा प्रोजेक्ट पनि लन्च गर्यौँ.
1: तपाईँहरूले परियोजना चाहिँ जुन अब कार्यान्वयनमा लैजाने चरणमा हुनुहुन्छ यसबारे हामी पछि पनि कुराकानी जोडौँला. तपाईँले जुन सुक्खा सिरिजका चाहिँ जातहरू भनेर भन्नुभयो, हामी असार 15 कटिसकेको अवस्था छ, अलिकति किसानले पनि बेलैमा चाहिँ सजगता अपनाउनु पर्ने जस्ता कुराहरू रहेछन् भन्ने चाहिँ मैले यो कुराकानीबाट चाहिँ बुझ्न सक्छु. यो कमजोरी अथवा यो ग्याप कहाँनिर रहिरहेको छ? विगतमा हामीले समस्या चाहिँ भोग्ने तर जहाँनिर अप्ठ्यारो परिहाल्छ अनि मात्रै यो हो विकल्प भनेर चाहिँ यो कुरा चर्चा हुने गर्छ.
3: गत साल चाहिँ हामीले अलिकति ढिलो गरी नै त्यो विकल्पहरूको बारेमा आम किसानहरूलाई जानकारी गराएको अवस्था हो भने यो पटक चाहिँ हामीले यो धान लगाउनु पूर्व नै हामीले किसानहरूलाई अलर्ट गरेका छौँ. प्रदेश स्थानीय तहमा पनि आफ्नो किसिमले यसको सुसूचित गर्नुभएको छ किनभने अब यो मौसमको सम्बन्धी विवरणहरू चाहिँ धेरै अगाडिदेखि नै यसपटक अलिकति कम पानी पर्ने अथवा फ्ल्यास फ्लड अलि परेको ठाउँमा धेरै बढी पानी पर्ने र समग्रमा चाहिँ विगतको वर्षभन्दा कम पानी पर्ने भनिसकेपछि त्यही अनुसार तयारी गर्न आवश्यक तयारीका विकल्पहरू स्थानीय तहका फरक छन्, प्रदेशका आफआफ्नो होइन जिल्ला विशेषका फरक फरक छन् नि. त्यस कारण चाहिँ त्यो जे प्रविधिहरू त्यहाँ उपलब्ध छ अब यदि धानकोमै जाने हो भने पनि हामीले सुक्खा सहन सक्ने वा पछि कुनै बेला डुबान पनि हुनसक्छ, डुबान सहन पनि सक्नेछ. त्यो चाहिँ मौसमको अब स्थानीय तह वाइज पनि अझ अहिले हामीसँग त्यस्ता मौसम सम्बन्धी विवरणहरू छन् जुन हामीले संघीय रूपमा दिनेलाई प्रदेशले कस्टमाइज गरेर स्थानीय तह अथवा आफ्नो जिल्ला विशेषका सूचनाहरू पनि सँगै त्यहाँ दिएको छ. त्यसको आधारमा त्यो जिल्लाको लागि कुन जात वा अर्को कुन वैकल्पिक बाली हुनसक्छ भन्ने कुराहरू सूचना प्रवाह भएको छ. गत वर्षभन्दा अलिक फरक किसिमले समयमै भएको छ. यद्यपि धानमै बस्न चाहनु भनेको हकमा चाहिँ ती जातहरू लगाउने सुक्खा सहने सुक्खा वा डुबान कुन हुनसक्छ त्यसको विश्लेषणको आधारमा त्यो लगाउने र त्यसलाई चाहिँ अरू थप प्रवर्धनका कार्यक्रमहरू बिउको उपलब्धमा सहजीकरण गर्ने देखि लिएर अब अनुकूलनको विधिहरू अब अवलम्बन गर्ने.
1: त्यसो भए यस वर्ष सम्पूर्ण जति क्षेत्रफल छ धान रोपाईको 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफल रोपाई सम्भव होला?
3: यस वर्ष हाम्रो प्रयास चाहिँ गत वर्षकै अनुभवको आधारमा गत वर्ष मध्य प्रदेशमा अलिकति यही ढिलो गरी मनसुन अलि पछि त मनसुन पनि त्यहाँ प्राप्त भयो त्यसको बावजुद करिब करिब 94% हाराहारीमा गत वर्ष पनि रोपाई भएको थियो. समग्रमा मध्यमा अलिकति 89% हाराहारीमा भएको थियो जस्तो लाग्छ. र यस वर्ष चाहिँ अहिले केही भन्यो भने गत वर्षकै प्रतिवेदनहरूकै समेतको आधारमा त्यहाँ वैकल्पिक सिँचाइका व्यवस्थाहरू पनि भएको छन्. केही स्यालो ट्युबवेलहरूको कार्यक्रमहरू गत वर्ष नै पनि भयो, केही डिप ट्युबवेलहरू हाम्रो कार्यक्रमहरू जस्तो हाम्रो नक्टाचिजमा एउटा कार्यालय छ त्यसले पनि मध्य फोकस गरेर डिप ट्युबवेलहरूमा को कार्यक्रमहरू सँगै लगेको छ. अरू साना सिँचाइ कार्यक्रमहरू र महत्वपूर्ण रूपमा चाहिँ अहिले यो जुन सतह सिँचाइ आयोजनाहरू छन् त्यसको चाहिँ मर्मत लगायतका जुन अथवा सानसानो समस्याको कारणले गर्दा यो बेलामा नचल्ने जुन समस्या छ त्यो चाहिँ सम्बोधन गर्न हामीले सिंचाइ विभाग जलस्रोत तथा सिंचाइ विभागसँग समन्वय गरेका छौँ। त्यसले पनि एउटा हामीले आशा के जगाएको छ भने यसपटक चाहिँ अलिकति सुक्खा हुनसक्छ पार्सियल्ली, तर त्यसको बावजुद पनि केही वैकल्पिक विधि अथवा प्रविधिहरू अप्नाएर र केही सिंचाइका अन्य वैकल्पिक व्यवस्थाहरू मार्फत चाहिँ गत वर्षको भन्दा रोपाई हुने क्षेत्रफल वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छौँ।
1: भनेपछि बढ्छ, बढ्यो भने खाद्य सुरक्षामा चाहिँ कस्तो प्रभाव पार्छ, यदि बढ्न सकेन भने त्यसको असर अहिले र दीर्घकालीन कहाँनिर ठोकिन्छ?
3: हजुर, यो त अब धानको रोपाई हुने क्षेत्रफलसँग यसको उत्पादन प्रत्यक्ष रूपमा जोडिने भयो, धानको उत्पादन चाहिँ खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिने भयो। त्यो हिसाबले त अब डाइरेक्टली कोरिलेटेड भन्छौँ नि, अब रोपाईको प्रतिशत वृद्धि भयो भने यसले उत्पादन वृद्धि भएर, यद्यपि उत्पादकत्व फ्याक्टर त आफ्नो ठाउँमा छ, उत्पादकत्व त हामी हाम्रो प्रविधि समयमा उपलब्ध भएको छ, रासायनिक मलको पनि यदा कदा भने जति नपाइए पनि त्यस्तो एकदमै पुरै भयावह किसिमको अभावको स्थिति यो होइन, त्यसलाई पनि क्रमशः सुधारकै अवस्थामा गएको छ। त्यस कारणले मलाई लाग्छ हामी खाद्य सुरक्षा सुदृढ गर्ने हिसाबले नै अगाडि बढ्छौँ। क्षेत्रफल रोपाई हुने क्षेत्रफल उल्लेखनीय हुन्छ, गत वर्षको भन्दा घट्दैन, वृद्धि नै हुन्छ, र उत्पादकत्व चाहिँ हाम्रो गत वर्षभन्दा बढी हुन्छ भने किन अलिकति धानमा हाम्रो आफ्नै स्वदेशी हाइब्रिड पनि र केही अझै बाहिरबाट आयात गरिएको भए पनि हाइब्रिड बिउको चाहिँ इन्टरभेन्सन बढेर गएको छ। त्यस हिसाबले उत्पादकत्व वृद्धि गर्छ, वृद्धि हुन्छ, क्षेत्रफललाई चाहिँ हामीले अब नघटोस् भने अब हरेक वर्ष हाम्रो केही क्षेत्रफल घट्दै घट्दै गइरहेको छ।
1: यसको कारण पनि बताउनु होला, के छ कारण?
3: हो, अब यो त घडेरीकरण नै एउटा मेजर समस्या हो होइन, र कतिपय चाहिँ यो स्थानीय तहहरूमा जग्गाको जमिनको वर्गीकरणसँग जोडिएको विषय छ, कृषि क्षेत्र र गैर कृषि क्षेत्र भन्ने। अब कृषि क्षेत्रमा वर्गीकरण गर्दाखेरि त्यसका केही त्यसका प्रभावहरू हुने रहेछन्, जसको कारणले गर्दाखेरि उहाँले त्यसलाई कृषि क्षेत्रको रूपमा वर्गीकरण नगर्ने वा कृषि अब त्यस हिसाबले कृषि कर्म पनि कम गर्ने होइन, अब अर्को समग्र रूपमा देशकै समस्या गर्नु भनेको बाँझो रहने प्रवृत्ति, युवाहरू त्यो नरहने र केही अब अन्य वन्यजन्तु लगायतको प्रकोप पनि धेरै फ्याक्टरहरू छन्। र अघि यहाँले भन्नुभएको छ केही चाहिँ समयमा हामीले गुणस्तरीय बिउ सिँचाइको अभाव र मलको कुरा पनि कहीँ कहीँ जोडिन्छ। त्यस हिसाबले हामी सकेसम्म यो धानको क्षेत्रफल चाहिँ उल्लेख्य नगर्ने अवस्थामा उत्पादकत्व चाहिँ हाम्रो वृद्धि हुन्छ, उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ प्रविधिमा हामीले जोड दिएका छौँ, सिंचाइको लागि पनि अलिकति सिंचाइ विभागसँग समन्वय भएको छ, रासायनिक मलमा मिश्रित किसिमको छ, यसपालि हामीसँग केही मौजदातहरू अलरेडी रहेको छ, केही मल आउने क्रममा रहेको छ, त्यसले गर्दा अहिले हामी ठ्याक्कै अब यो अब औपचारिक रूपमा त असार 15 सुरु गर्छौँ, मेन मधेसमा हो, मधेसमा चाहिँ हाम्रो अहिले बेला हुँदैछ रोपाई हुने, र अहिले यो हप्ता अलिकति राम्रै पानी पर्ने भनिएको छ, यद्यपि अब यो मौसमी बाहेक अन्य हाम्रो यो सतह सिंचाइबाट पनि धेरै उल्लेख्य हाम्रो रोपाईहरू चाहिँ हुन्छ, त्यस कारणले पनि हामी अपेक्षा गर्छौँ रोपाईको क्षेत्रफल गत वर्षभन्दा वृद्धि हुन्छ, उत्पादकत्व पनि हामी गत वर्षभन्दा केही न केही बढ्यो, गत वर्ष हामी 4.19 मेट्रिक टन प्रति हेक्टर छ, त्यसमा थोरै 0.1 भए पनि वृद्धि हुन सक्यो भने पनि यसले खाद्य सुरक्षालाई सकारात्मक हिसाबले योगदान गर्छ।
1: सञ्जेलज्यू, यसपालि चाहिँ धानको उत्पादन बढ्ला कि नबढ्ला अथवा पोहोरभन्दा पनि घट्ला त?
3: यो यसका धेरै डाइमेन्सनहरू छन्, एउटा फ्याक्टर त रोपाई नै भयो, यदि हामीले अहिले अनुमान गरे जस्तो गत वर्षको हारारी वा त्योभन्दा केही बढी रोपाई हुन्छ भन्ने अनुमान जुन छ, त्यस हिसाबले उत्पादकत्व हामी वृद्धि गर्यो किनभने त्यहाँ हाइब्रिडको इन्टरभेन्सन भएको छ र प्रविधिका अरू आयाममा हामीले काम गरेका छौँ र सिंचाइका केही नयाँ क्षेत्रहरू पहिचान गरेर सिंचाइ विभागसँग समन्वयमा हाम्रो सतह आयोजनाहरूलाई पनि त्यसलाई त्यसको उपयोगमा बढी जोड गरेका छौँ भनेपछि रासायनिक मलको मिश्रित उपलब्ध छ र यसलाई चाहिँ हामी सुधार गर्ने क्रममा रहेका छौँ, नयाँ अब मलहरू प्राप्त भइरहेको छन्, G2G को क्रममा पनि भारतसँग प्रक्रिया अगाडि बढ़िरहेको छ, अब अहिले अब सुरु हुँदैछ, पछि टप ड्रेसिङको बेलासम्म हाम्रो रासायनिक मलको उपलब्धता र प्रविधिको अरू इन्टरभेन्सन पनि हामीले समयमै लिएको हुनाले केही अरू फ्याक्टरहरू अपवादको रूपमा केही त्यस्ता नेगेटिभ फ्याक्टरहरू आएनन् भने चाहिँ उत्पादन वृद्धि हुने नै अपेक्षा छ हाम्रो।
1: भनेको अर्थशास्त्रको चाहिँ एउटा सिद्धान्त, अरू कुरा चाहिँ यथावत रहेमा यसपालि पनि धानको उत्पादन हामी बढाउन सक्छौ भन्ने तपाईँको बुझाइ।
3: त्यसमा हाम्रो तर्क भनेको हामी उत्पादकत्व वृद्धि गर्छौँ, क्षेत्रफल धेरै हाम्रो कमान्ड बसमा छैन, हाम्रो मन्त्रालयको मात्रै बसमा छैन, किनभने मैले अघि भनेको कारणले गर्दाखेरि जमिन बाँझो रहने वा स्विफ्ट हुने पनि छ, धानबाट अरू कमर्सियलमा जाने पनि छ, त्यसलाई पनि हाम्रो रोक्न सक्दैन, त्यस कारण उत्पादकत्व मैले भने 0.1 उत्पादकत्व वृद्धि गर्न सक्यो भने यहाँले अघि भन्नुभयो 14 लाख करिब करिब जुन हेक्टर छ त्यसमा चाहिँ 0.1 गर्नुहोस् होइन, त्यसले चाहिँ हाम्रो 2-3 लाख टन त्यसैले आउँछ, भनेपछि प्रवि उत्पादकत्व वृद्धिमा यो मलको सिँचाइको अनि बिउको मेन रोल छ. बिउमा हामी धेरै हदसम्म अगाडि हाम्रो आफ्नै हाइब्रिडको पनि स्थानीय तहसम्म पुर्याउन धेरै प्रयासहरू भएको छन्. हाइब्रिडको लगाइनी दर बढेर गएको छ. रासायनिक मलको फेरि पनि दोहोऱ्याएँ मिश्रित किसिमको छ, त्यति भयावह किसिमको अभाव छैन यसलाई चाहिँ. र यसको चाहिँ वितरणमा हामी थप प्रयासहरू गरिरहेका छौँ. सिँचाइको हकमा पनि मौसमी सिँचाइ आफ्नो ठाउँमा छ. हाम्रो आफ्नो तर्फबाट अलरेडी भएको इयर राउन्ड सिँचाइका जुन छन् नि भूमिगतदेखि लिएर सतह सिँचाइ आयोजनाहरूलाई फुल फ्लेजमा चलाउन, त्यो फुल क्यापासिटीमा चलाउनको लागि पनि समानात्मक कामहरू भएको हुनाले उत्पादकत्व वृद्धि हुने नै अपेक्षा हुन्छ.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
1: प्राविधिक शिक्षा आजको आवश्यकता.
4: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो.
1: प्रवेश परीक्षा असार 25 गते बिहिबार.
4: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
1: फोन 01-5221-5121-00 97418-2096.
4: वेबसाइट www.nec.edu.np.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मुख्य बाली धान खेतीमा किसानले भोगिरहेका समस्या र सरकारले गरिरहेका कामबारे आजको कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान उत्पादन गर्न सके आत्मनिर्भरको अवस्था हुन्छ। त्यस अनुसार अझै पनि 10 देखि 12 लाख मेट्रिक टन अपुग्छ, तर उत्पादन बढ़ाउने सरकार प्रयास कमजोर छ। धानको यो तथ्य तथ्याङ्क सरकारले कसरी निर्धारण गर्छ? फेरि महानिर्देशक सञ्जेल,
2: यसको हिसाब चाहिँ हामी नेपालमा एउटा जुन जनसंख्या छ त्यसलाई चाहिँ प्रति व्यक्ति प्रति वर्ष एउटा प्रयोग गर्ने एउटा एकजना व्यक्तिलाई एक वर्षमा 121 केजी होइन आवश्यक पर्छ भन्ने त्यो रेकमेन्डेसन छ। त्यसकै आधारमा हामीले प्रक्षेपण गर्ने हो। त्यस हिसाबले हामी जुन जनसंख्यासँग मल्टिप्लाई गरेर करिब 70 लाखको आरआरीमा आवश्यक पर्छ भन्ने हो। यद्यपि हाम्रो अहिले कन्जम्सनको प्याटर्न अथवा उपभोग गरिरहेको अवस्था हेर्ने हो भने त्योभन्दा बढी छ। हाम्रो अहिले केही अध्ययनहरूले देखाएको छ 132 केजी प्रति व्यक्ति प्रति वर्षसम्म रहेको अवस्था। एउटा कारण चाहिँ हामीले यो खाद्य सुरक्षाको सन्दर्भमा धानमा अलिक बढी धान चामलमा बढी निर्भरता भयो। अरू पनि वैकल्पिक छ, हामीले कोदोलाई जोड्ने हो, मकैलाई जोड्ने हो, फाइबर लगायतको अन्य हाम्रो खाद्यान्न बाली छ नि, ती सबैको उचित सम्मिश्रण गरेर उपभोग गर्ने अवस्था हुने हो भने हामीलाई समग्रमा त हामी 10-15 लाख टन एक्सेसै हुन्छ। धान गहुँ मकै सबै जोड्ने हो भने, यद्यपि अब गहुँको इन्डस्ट्रियल युजको लागि इम्पोर्ट भएको पनि देखिन्छ। त्यस कारणले चाहिँ अब यो उपयोगको जुन प्याटर्न छ यो पनि एउटा इम्पोर्ट बढाउनको लागि अब जुन यहाँ अब सोध्नु भएको छैन, सोध्नु होला, यता उत्पादन पनि एक किसिमले बढ़िरहेको देखिन्छ होइन, आयात पनि बढेको देखिन्छ भन्ने कुरा, त्यो चाहिँ यहाँनिर पनि अलिकति मेल खान्छ। हाम्रो हामीलाई जुन जति चामल भए पुग्थ्यो त्योभन्दा बढी प्रति व्यक्ति युज गरिरहेछौँ कि भन्ने, त्यसलाई ब्यालेन्स अन्य खाद्यान्नले जुन जस्तो धानको तुलनामा तपाईँले कोदो फापरको तुलना गर्नु भने त्यहाँ न्युट्रिसन भ्यालु पनि राम्रो छ होइन, त्यसमा दिने अरू धेरै न्युट्रिएन्ट त्यो तत्त्वहरू चाहिँ क्यालोरीको हिसाबले पनि र अरू रोगसँग जोडिएको विषयहरू समेतलाई हेर्दाखेरि न्युट्रिएन्ट ब्यालेन्सको हिसाबले अन्य बाली प्रयोग गर्दाखेरि राम्रो हुने हो। तर हाम्रो अलिकति सहजताको हिसाबले पकाउन सजिलो विभिन्न कारणले गर्दाखेरि यो खाने बानीमा जुन आएको परिवर्तन छ, अलि मसिनो बास्नादारतिरको हाम्रो लगाव छ, त्यो सबैको कारणले गर्दाखेरि पनि अलिक इम्पोर्ट पनि बढेको अवस्था छ। तर हामीले यो अघि हामीले चर्चा गरे जस्तो धेरै कुराहरू सबका अलावा उत्पादकता वृद्धि गर्ने एउटा हो र खाने बानीमा पनि अलिकति परिवर्तन ल्याउन सक्यौँ भने त्यसले पनि हाम्रो खाद्य सुरक्षामा चाहिँ योगदान गर्छ।
1: खाने बानीमा परिवर्तन ल्याउन उपभोक्ता आफै सचेत हुने हो कि निकायहरूले पनि त्यो एउटा पाटोमा चाहिँ काम गर्नु पर्थ्यो त?
2: एकदमै यो समग्रमा त सरकारको दायित्व हुँदै हो, त्यसबाट त सरकार पन्छिने भन्ने कुरै हुँदैन, त्यो गरेको पनि छ। हामीले विभिन्न निकायमा एक साग चाहिँ भात खाउँ, एक साग चाहिँ रोटी वा अन्य वैकल्पिक खाद्यान्न प्रयोग गरौँ भनेर क्याम्पेनिङ पनि विभिन्न समयमा गऱ्यौँ। अहिले पनि स्थानीय तह प्रदेशहरूले हाम्रो संघीय निकायहरूले गरिरहेका छौँ, यद्यपि त्यो प्रयास कतिको पर्याप्त हो भन्ने कुराहरू आफ्नो ठाउँमा छ। तर अब उपभोक्ता स्वयं आम नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था चाहिँ हो, तर राज्यले चाहिँ यो उहाँहरूको मात्र दायित्व हो, उपभोक्ता आफै बुझेर गर्नुपर्छ भन्ने होइन। हामीले प्रयास गरि पनि रहेछौँ, केही न केही अहिले चेन्ज पनि भइरहेछ। अहिले हेर्नु भयो खाने बानी कमसेकम साँझको अलिक कम खाने, त्यसमा चाहिँ अलिकति चामलको हिस्सा कम गर्ने, अलिक तरकारी र फलफूलको हिस्सा बढाउने भन्ने त त्यो देखेको पनि छ नि त। त्यस हिसाबले जस्तो केही फलफूलको आयात बढेको होइन, फलफूलतिर स्विफ्ट भएको अवस्थाहरू पनि देखिन्छ। यो चाहिँ अलि अब कम्प्लेक्स डाइनामिक्स छ होइन, त्यस हिसाबले अब तपाईँ फेरि के भन्नुहोस् अझ त्यो हो भने त धानको चामलको आयात कम हुनु पर्थ्यो भन्ने कुरा पनि छ। अब त्यो गैर खाद्यान्न प्रयोग हुने लगायतका विषयहरू पनि सँगसँगै छन्,
1: विषय जटिल छन् र जोडिएका पनि छन्। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल कुराकानीमा हुनुहुन्छ। समग्रमा खाद्य बचत खाद्य सुरक्षाका कुरा गर्ने हो भने खेर जान नदिने, धेरै नफ्याँक्ने, यस्ता कुराहरूको सचेतनाको पाटो त छँदैछ। हामी धानतर्फ नै केन्द्रित रहेर कुरा गर्दा पछिल्लो समय जलवायु परिवर्तनको निकै चर्चा हुने गर्छ। यो जलवायु परिवर्तन र हाम्रो धान उत्पादनसँग जोडेर चर्चा चाहिँ गर्नुपर्ने अवस्था किन आयो?
2: एकदमै यो महत्वपूर्ण सवाल हो होइन। अब धान उत्पादनमा अरू हाम्रो धेरै अघि हामीले चर्चा गरेको समस्याहरू छँदै थिए, रासायनिक मलको समस्या, सिँचाइ नहुने, रोग किराकादेखि यावत अरू समस्याहरू होइन, श्रमको अभाव कुराहरू त हामी गर्दै आएका थियौँ। तर अहिले पछिल्लो समय चाहिँ के भने यो जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारणले गर्दाखेरि त्यसमा थप भयो, जसको कारणले गर्दाखेरि यो विषयलाई अब हामीले अन्य विषयहरू भन्दा पनि थप महत्व दिएर चर्चामा ल्याउनु पर्ने र यसलाई सम्बोधन गर्नुपर्ने विषयको रूपमा उठान गरेको, किनभने अब रासायनिक मलको त मल उपलब्ध गराएपछि समस्या समाधान भयो, सिंचाइको नयाँ आयोजना वा डिप ट्युबवेल गाडेपछि त्यसले तुरुन्तै सम्बोधन गर्ने भयो, त्यसै गरी अन्य जुन हाम्रा बाली रोग किराहरूको भयो नि त्यसको विज्ञहरूबाट समाधान हुन सक्ने भयो, तर यो जलवायु परिवर्तन कारणले जुन नकारात्मक प्रभाव छ यो चाहिँ एउटा कम्प्लेक्स छ र एउटा सानो एउटा मात्रै प्रयासले हुँदैन, यसमा इन्टिग्रेटेड इफोर्ट चाहिन्छ, त्यस कारणले गर्दाखेरि यसको महत्व बढेर गयो र यो धान बालीको हकमा झनै महत्व बढ्यो, किन हामीसँग एभिडेन्सै रह्यो, विगतको तिन वर्षको हेर्ने हो भने बेमौसमी वर्ष हामीले असोज कार्तिकमा कहिले पनि त्यस्तो किसिमको वर्षाको अनुमानै गरे हुँदैन, जुन बेला हामी हार्भेस्टको बेलामा हुन्छौँ त्यो हामी 78 सालमा असोज कार्तिकोदेखि लिएर गत वर्ष पनि हामीसँग दुईपटक असोजमा कार्तिकमा दुईपटक भयो, त्यसको कारणले गर्दाखेरि धानमा मात्रै करिब 6-7 अरब रुपियाँ लस भयो, भनेपछि ठूलो सब्सटेन्सियल लस चाहिँ अब अरू बारेमा पनि छन् तर धानमा अझै बढी भयो, त्यस कारणले गर्दाखेरि त्यो एउटा जलवायु परिवर्तन नकारात्मक असरलाई चाहिँ न्यूनीकरण गर्न अलिक बढी चासोको रूपमा आयो, त्यसको लागि चाहिँ सचेतनाले पनि धेरै हदसम्म काम गर्छ, एउटा समयमै मौसमी सूचना दिन सक्यौँ भने उता एउटा चाहिँ अब यो लगाउने बेलामा दिने सूचना भयो, अर्को चाहिँ काट्ने बेलामा ठुलो लस भएको छ हाम्रो, त्यसलाई चाहिँ के भने मौसमी अवस्था हेरेर मात्रै कटानी गर्ने वा काटिसकेपछि त्यसलाई थन्काउने वा काट्दाखेरि पनि हार्भेस्ट गर्दाखेरि पनि के त्यसमा चाहिँ सावधानीहरू अप्नाउने भन्ने कुराहरूको पूर्व सूचनाले मात्रै पनि त्यसले ठूलो लसबाट बचाउन सकिने रहेछ, त्यस कारणले गर्दाखेरि पनि यो जलवायु अनुकूलन अथवा जलवायु यो होइन जुन जलवायु सङ्कट जुन छ नि यसको चाहिँ नकारात्मक प्रभावबाट बचाउनको लागि चाहिँ यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता चाहिँ अन्य बालीमा पनि छ, धानमा चाहिँ अब यो महत्वपूर्ण बाली भएको हुनाले थप यसमा चाहिँ यसको औचित्य पुष्टि गर्ने भयो।
3: हो, तपाईँले अघि चर्चा गर्न खोज्दै हुनुहुन्थ्यो जलवायु अनुकूलनको एउटा परियोजना, मैले त्यसलाई एउटा कार्यक्रमका रूपमा चाहिँ बुझेँ, अबका दिनमा चाहिँ त्यस्तो अनुकूलन कार्यक्रम के हुँदैछ?
2: एउटा चाहिँ अब यो अनुगुण कार्यक्रम चाहिँ छुट्टै एउटा आयोजना अथवा कार्यक्रमको रूपमा भन्दा पनि यसलाई अब हामीले नियमित यो हाम्रो होइन हाम्रो मूल कार्यक्रममै समाहित गर्नुपर्ने
3: हो, धानबालीसँग सम्बन्धित हो कि अरू पनि सँगसँगै जोडिएको छ,
2: यो एउटा प्रोजेक्ट चाहिँ अहिले भने क्राफ्ट भन्छौँ हामी, धानबालीमा आधारित यो जलवायु अनुकूलन सम्बन्धी एउटा आयोजना, यो त निश्चित 8-9 स्थानीय तह मात्रै कार्यक्रम कार्यान्वयनमा हुन्छ, तर यसले चाहिँ एउटा के भने एउटा मोडल जस्तो निर्धारण गर्ने हो, तर यसलाई चाहिँ हामीले विभागले अब हाम्रा विभाग मात्रै होइन सबै तिनै तहका सरकारले जलवायु अनुकूलनलाई आफ्नो नियमित अभियानमा नै समावेश गर्नुपर्छ, कुनै एउटा प्रोजेक्ट एक वर्ष वा निश्चित स्थानीय तहमा मात्रै गरेर हुँदैन, यसले हामीले हाम्रो नियमित कार्यक्रम नियमित नीति कार्यक्रम हाम्रो संरचनाहरूमा नै यसलाई इनबिल्ट गरेर लानुपर्छ भन्ने कुरामा हामी एग्री गर्छौँ। अहिले यो आयोजनाको सन्दर्भ चाहिँ जेफ भन्छौँ होइन ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीबाट प्राप्त अनुदानलाई कार्यान्वयन गर्ने सन्दर्भमा 8 स्थानीय तहमा कार्यान्वयन हुने हो, यसले चाहिँ त्यहाँ जलवायु अनुकूलनका केही नयाँ मोडलहरू त्यसले इस्टाब्लिस गर्छ जसलाई चाहिँ हामी अरू ठाउँमा पनि रेप्लिकेट गर्ने
3: प्रविधि चाहिँ विस्तार हुन्छ भनेर बुझौँ।
2: अब जलवायु अनुकूलनमा धेरै त्यसका उपायहरू छन् होइन विकल्पहरू छन्, अब एउटा भनौँ त्यस्तो अनुकूल जातहरूकै विकासको कुरा हो, त्यसको लागि पनि हामी यसमा नार्कलाई अनबोर्ड गर्छौँ, सम्भव भयो भने यो अघि मैले भने जस्तो इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट त्यस्ता किसिमको इराइड जर्मप्लाज्मको लागि ल्याउनको लागि पनि इरीलाई पनि अनबोर्ड गर्ने एउटा हुनसक्छ, अर्को हामीसँग मैले अघि भने डाइरेक्ट सिडिएट के जमिनको तयारी नगरेको डाइरेक्ट पिउ नै छरिदिने छरुवा प्रविधि छ, अर्को अल्टरनेट ड्राइङ एन्ड वेटिङ भन्छौँ होइन त्यसलाई सुक्खा गर्ने र पानी दिने त्यो अल्टरनेटली गर्ने प्रविधिहरू लगायतका अन्य धेरै अब धैँचा खेतीको प्रवर्धनदेखि लिएर समग्र एउटा प्याकेजमै त्यसका विकल्पहरूको बारेमा हामी त्यसमा एउटा पाइलोटिङ जस्तो गर्छौँ, त्यहाँबाट कुन चाहिँ ठाउँ कुन ठाउँको लागि त्यो हिमाल पहाड चराको लागि फरक फरक हुनसक्छ, कुन विधि चाहिँ जलवायु अनुकूलित प्रविधिको रूपमा सिफारिसै गर्न सकिन्छ भन्ने कुरामा यसले एउटा पाइलोटिङको रूपमा काम गर्छ, त्यसको आधारमा यसले सिफारिस गरेपछि यसलाई चाहिँ हामी देशैभर यसको अब सफलता असफलता होइन कस्तो रह्यो यसको रिजल्ट यो 2-3 वर्ष हेरेपछि त्यसको आधारमा चाहिँ हाम्रा कार्यक्रमहरूमा यसलाई इनबिल्ड गर्ने हो।
3: सञ्जेलज्यू, मैले यहाँनिर एउटा चासो राखेँ, जुन अहिले चाहिँ एसिया क्षेत्रको चर्चा गर्ने हो भने एलनिनो प्रभाव चाहिँ भनिएको छ, यसको चुनौती पनि देखिँदैछ, यो हाम्रो यस्तो परियोजना कार्यक्रमहरूसँग यो विषय जोडिन्छ कि जोडिँदैन?
2: यसमा जोडिन्छ, यो मौसमको मौसममा हुने उतार चढावका विषयहरूलाई पनि यो आयोजनाले सम्बोधन गर्छ, जस्तो अहिले तपाईँले भन्नुभयो एलनिनोको प्रभावको आधारमा एकदमै सुक्खा हुन पनि सक्छ वा कुनै ठाउँमा फ्ल्यास फ्लडिङ भनेको एकदमै धेरै वर्षा हुने किसिमको अवस्था हुनसक्छ भनेपछि त्यस्तो अवस्थामा कस्तो किसिमको प्रविधिहरू चाहिँ त्यो निश्चित ठाउँको लागि ठिक हुन्छ त भनेर यसले यस्तो सानो एडाप्टिभ ट्रायलहरू गर्छ
3: भनेपछि यी सबै विषयहरूलाई चाहिँ कारक मान्ने हो भने मैले एउटा जोड्न खोजेँ चैते धान जुन किसानले चाहिँ हालै धेरै जसो क्षेत्रमा चाहिँ भित्र्याएर बर्खे धान बालीको चाहिँ तयारीमा हुनुहुन्छ अघिल्लो महिना चाहिँ मरुवा रोगले चैते धान चाहिँ धेरै क्षेत्र जुन हाम्रो धादिङ चितवन तनहुँ गोर्खाको उदाहरण लिने हो भने नेक ब्लास्ट अथवा घाँटी मरुवा रोग अकस्मात चाहिँ देखिएको अवस्था थियो अब यस्ता चुनौतीहरू हाम्रो बर्खे धान बालीमा पनि आउन सक्छ यी कुराहरू जोडिएका छन् विभागले काम गर्दैछ भनेर पनि भन्नुभयो किसानलाई जोखिम पनि उत्तिकै छन् अलिकति केही देखिने गरी गर्न सकिने विषय छ त यहाँले
2: के रोग किरा प्रकोपसँग जोडिएको विषयहरू उठान गर्नुभयो अब यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि केही नयाँ रोगहरू पनि आयो हुन त यो नेक ब्लास्ट हाम्रो अलरेडी भइरहेको हो तर के हुन्छ
3: चैते धानमा चाहिँ त्यसरी विगतमा देखिएको थिएन भनेर मैसँगको कुराकानीमा भन्नुभएको छ
2: ठिक हो त्यसैले त यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कुनै वर्षहरू नदेखिने कुनै वर्ष नयाँ लक्षणका साथ देखा पर्ने त्यसैले यो जलवायु परिवर्तनको सन्दर्भमा थप अध्ययन आवश्यक छ भनेको नयाँ झार नयाँ रोग नयाँ किराहरूको प्रकोप भइरहेछ र त्यो प्याटर्न पनि सिफ्ट भइरहेछ जुन बेलामा त्यो बाली लगाउनु पर्ने त्यो बेलाको वेदर प्याटर्न हेरेर मात्रै लगाउनु पर्छ भनेर हामीले भन्न खोजेको अब हामीले अब महिना हेरेर भएन जेठको अन्तिम वा असारको पहिलो हप्ता धान लगाउने भनेर भएन बर्खे धान त्यो चाहिँ मौसमको अध्ययन गरेर त्यो हुनसक्छ सात दिन अगाडि नै सिफ्ट हुनु पनि सक्छ त्यो हामीले अब हामी किसानहरूलाई त्यो मेसेज दिनुपर्नेछ कि दिन हेरेर होइन कि मौसमको प्याटर्न हेरेर गर्नुपर्ने भने अब यहाँले भन्नुभएको जस्तो रोग किरादेखि लिएर अरू समग्र जुन समस्याहरू छन् ती सबैलाई एकीकृत सम्बोधनको लागि चाहिँ विभाग नै यसको चाहिँ संयोजनको हिसाबले जिम्मेवार रहन्छ तिनै तहको सरकारसँग बढी जिम्मेवार अब खास गरी उत्पादनसँग जोडिएकोमा चाहिँ स्थानीय तह बढी जिम्मेवार हुन्छ तर स्थानीय तहमा त्यो विज्ञताहरूको जस्तो नयाँ नयाँ रोगहरू देखिँदाखेरि त्यसको परीक्षण
3: स्थानीय तहको अवस्थाबारे तपाईं जानकार पनि हुनुहुन्छ
2: स्थानीय तहलाई नै अब उहाँहरूको क्षमता विकास गर्ने त्यहाँ प्राविधिकहरूको व्यवस्था गर्ने र त्यहाँ आवश्यक बजेटको व्यवस्थापन गर्नेमा हाम्रो मुख्य भूमिका रहन्छ र केही नयाँ रोग नयाँ प्रवृत्तिहरू देखियो भने त्यसको अध्ययन अनुसन्धान गर्नेमा पनि विभागले नार्कसँग मिलेर सहयोग गर्ने हो त्यो हामीले गरिरहेका छौँ यहाँले उदाहरण दिनुभएको छ नेक ब्लास्टको हकमा चाहिँ केही गुनासोहरू आयो हामीले यो प्लान्ट क्वारेन्टाइनसँग केन्द्रीय कृषि प्रयोगशाला नार्कको टिमहरूले हामीलाई जहाँ जहाँबाट समस्या अनुगमन गरेर यो यसरी चाहिँ यसको समाधान गर्नुहोला भनेर रिकमेन्ड गरेका छौँ त्योभन्दा पनि त्यसले पनि समाधान भएन भने चाहिँ हामी अलि फरक किसिमको व्यवस्था पनि गर्छौँ तर मलाई लाग्छ अहिले त्यो लेभलको पुगेको छैन अहिले हामीलाई रोग किराको प्रकोप अरूभन्दा पनि मेन चाहिँ चैते धानमा तोकिएको न्यूनतम समर्थन मूल्य पाउन सकिएन भन्ने गुनासो बढिरहेको छ
3: उसो भए चैते धानमा चाहिँ किसानले समस्या भोग्नुभयो बर्खे धानको पनि मौसमी अनुकूलता त्यति साह्रो गजब देखिएको छैन सरकारको लक्ष्य चाहिँ धानमा चाहिँ उत्पादन बढाउने र आत्मनिर्भरताको चाहिँ नजिक पुग्ने पनि भनिएको छ अलिकति यो कुराकानी हामीले जुन चर्चाहरू जोडिरहेका छौँ नि यस वर्ष उत्पादन पर्याप्त होला त अघि हामीले भने जस्तै
2: एक्ज्याक्टली सर अब योजनाको हिसाबले त हामीले भन्यो चैते धानमा क्षेत्रफल विस्तार गर्ने हो बर्खे धानमा उत्पादकत्व वृद्धि गर्ने हो बर्खे धानमा हामीसँग क्षेत्रफल विस्तार गर्ने स्कोपै छैन हामी चाहन्छौँ कमसेकम गत साल जति थियो त्यति क्षेत्रफल नघटोस् वा भएको क्षेत्रफलमा रोपाई कम नहोस् त्यसको लागि हाम्रो प्रयास अरू अघि हामीले उत्पादनका विभिन्न आयामहरूमा विभाग र अन्य निकायको समन्वयकामा गर्ने प्रयास गरिरहेका छौँ चैते धानको हकमा केही क्षेत्रफलको विस्तारको कार्यक्रमहरू भएको पनि छ केही समस्याहरू न्यूनतम समर्थन मूल्य लगायतको कारणले गर्दा कहीँ कहीँ समस्याहरू आएको छ
3: मैले भन्न चैते धानको उत्पादनै घट्यो भने यस वर्ष हाम्रो समग्र धान उत्पादन चाहिँ बढ्ला कि नबढ्ला
2: चैते धान अनि चैते धानमा चाहिँ अहिले उत्पादन हामी अब यसको डाटा त बिस्तारै आउँछ तर चैते धानको उत्पादकको त बर्खे धानको भन्दा बढी नै हुन्छ त्यो छ पनि त्योभन्दा गत वर्षभन्दा यो वर्ष त्यो बढी नै हुन्छ अरू हाम्रो त्यस्तो रोग किराको प्रकोपहरू आएन मात्र हामीलाई डर चाहिँ के हो भने हामीले न्यूनतम समर्थन मूल्य जुन तोक्यौँ त्यो चाहिँ किसानहरूले सबै ठाउँमा पाउनु भएन कि भन्ने केही ठाउँबाट गुनासो पनि आएको छ त्यसले गर्दाखेरि चाहिँ क्षेत्रफल विस्तारको अभियानै प्रभावित हुन्छ कि भन्ने मात्रै हाम्रो बढी चासोको विषय भयो किनकि हामी क्षेत्रफल विस्तार भनेको चैते धान मात्रै सम्भव छ अहिले एक लाख समथिङ एक लाख हेक्टरको हारिमा छ त्यसलाई दुई लाखसम्म पुर्याउन सक्ने सम्भाव्यता छ त त्यसलाई चाहिँ के भने केही पूर्वाधार ड्राइङ लगायतको पूर्वाधार विकास गर्नुपर्नेछ हामीले र यो तोकिएको समर्थन मूल्यको कार्यान्वयनमा विशेष जोड दिनुपर्नेछ अब यहाँले भनेको सन्दर्भमा चाहिँ एउटा चैते धानमा पनि पर्याप्त यहाँ हामीले भने चाहिँ क्षेत्रफल विस्तार भएको छैन, क्षेत्रफल विस्तार भएको छ तर हामीले जुन डबलै गर्नुपर्ने भनेको छौँ अहिले डबलै गर्ने गरी त त्यो त्यस्तो किसिमको हामीले कार्यक्रमहरू लान सक्ने अवस्था भएको छैन। बर्खे धानको हकमा पनि यहाँले अब आशंका व्यक्त गर्नुभयो जस्तो अब मौसमी इन्डिकेटरहरू त्यति धेरै पोजिटिभ छैन, अरू हाम्रो उत्पादनका आयामहरूको पनि मिश्रित किसिमको छ भने सरकारले चाहिँ उत्पादन वृद्धि गर्ने भनिरहेछ, यसको तादम्य त कसरी होला भन्ने सन्दर्भमा चाहिँ सरकारले प्लान गर्दाखेरि त हामी होइन उत्पादन उत्पादकता वृद्धि गर्ने भन्ने गरी नै गरेका छौँ। त्यसका च्यालेन्जेसहरू छन्, जोखिमहरू पनि छन्, त्यसलाई न्यूनीकरण गर्दै जानेर त्यसको सम्बोधन गर्दै गएर समग्र उत्पादन बढाउनुपर्छ भन्नेमा हाम्रो सरकारी इफोर्टहरू केन्द्रित छन्। तर अब त्यही फेरि तपाईँले भन्नुभयो त्यो सेटिरस प्यारिबस भन्छौँ, अन्य सबै चिज कन्स्ट्यान्ट रह्यो भन्ने कुराहरू छ, तथापि सरकारको तर्फबाट इफोर्टहरू चाहिँ पर्याप्त भएको छ, अहिले स्थानीय तहमा पनि जनशक्तिको पर्याप्त उपलब्ध भएको छ, प्राविधिक समस्याहरू कम छ अहिले हामीसँग रोकिरहेको कारण हो।
3: तपाईँले भने जस्तै मैले यहीँनिर जोडेँ, अलिकति तपाईँले बोल्दै गर्दा रोके जस्तो लाग्यो, अब किसानहरूले सधैँ गुनासो गर्ने अवस्था आउने, विभाग मातहतका निकाय मन्त्रालयले काम गरेका छौं भन्ने पनि अवस्था आउने, रोग देखियो खेतमा जानेर धान थियो समयमा चाहिँ त्यसको निराकरण किसानले पाउँदैनन्, मल गुनासो सधैँभरि रहिरहने एउटा अवस्था नै छ, मौसमले साथ दिँदैन, किसानले अर्को वर्ष मैले खेती गरूला भनेर आश राख्ने ठाउँ चाहिँ के हो त?
2: यो अब अलि रणनीतिक किसिमको प्रश्नहरू भयो होइन, हामीले किसानहरूलाई भन्दाखेरि सरकारको तर्फबाट यी फोटोहरू प्रयासहरू भएका छन्, केही विगतको अनुभवको आधारमा सुधारोन्मुख पनि छन् तर अपेक्षाको तुलनामा हुन नसकेको कुरा त यथार्थ हो। आगामी दिनहरूमा अलिकति अब अहिले सुशासनको सन्दर्भ यहाँले हेर्नु भएको छ, अलिकति सरकार चाहिँ मोर एकाउन्टेबल भएको छ, बढी जवाबदेही भएको छ, रासायनिक मलकै सन्दर्भमा यहाँले हेर्नु भने विगतको तुलनामा भएको कमसेकम मल वितरणमा चाहिँ आएको समस्या इन्स्ट्यान्टली समाधान हुन्छ, हरेक प्रदेश स्थानीय तहका फोकल पोइन्टहरू तोकिएका छन्। सिँचाइको लागि पनि हामीले अब अनगोइङ सिँचाइ आयोजना छिटो कम्प्लिट गर्नलाई प्रयास भइरहेको छ सिँचाइ विभागबाट, अनि भएका आयोजनाहरूको पूर्ण क्यापासिटीमा चलाउनको लागि विभागले समन्वय गरिरहेछ। कतिपय चाहिँ विभाग अथवा मन्त्रालय वा समग्र सरकारकै डोमेनभन्दा बाहिर भएका विषयहरू पनि छन्, जस्तो रासायनिक मलको उपलब्धता भनेको चाहिँ अलिकति इन्टरनेसनल कन्टेक्स्ट पनि जोडियो, त्यसमा सरकारको प्रयासहरू भएको छन्, तर सरकारले के भने यसको कृषि समग्र कृषि क्षेत्रलाई कृषिमा पनि धान वस क्षेत्रलाई प्राथमिकतामा राखेको यसको मूल्यसँग जोडिएको विषय अहिले सहयोग कार्यसूचीमा पनि 90 ख हेर्नुभयो भने समयमै मूल्य तोक्ने बजार सञ्जाल विकास गर्ने, त्यस कारण अब नयाँ सुशासनको परिवेशमा यहाँ किसानको समस्याहरू अलिक छिटो गरी समस्या समाधान हुन्छ, त्यसको लागि सरकारका सबै निकायहरू र तिनै तहका सरकारहरू यसमा लागि परेका छन्। त्यसकारण अब हाम्रो सन्देश चाहिँ के हुन्छ भने आगामी दिनहरू बेटर नै हुन्छन् भन्ने हो।
3: उसो भए जहाँनिर जुन बेला चाहिँ किसानहरूले क्षति बेहोर्नुपर्छ त्यति बेला त्यो क्षतिको परिपूरण भरण अब विगतमा अवस्था जस्तो होला कि नहोला? विगतमा त तपाईँहरूले धेरै 3-4 महिनासम्म पनि किसानलाई समयमा राहत पुर्याउन नसकेको अवस्था पक्कै हो।
2: अब यो क्षतिपूर्ति र राहत सम्बन्धी चाहिँ अब सरकारको हिसाबले त अब हामी पनि जोडियौँ, तर यसको लागि छुट्टै एउटा निकाय होइन विपद प्राधिकरण छुट्टै निकायको रूपमा रहेको हामीले, अब हामी विभागको हिसाबले त विगतमा पनि त्यो 78 सालको कार्तिकमा भएको लस होस् वा अस्ति जुन गत वर्ष हाम्रो असोज र कार्तिकमा भएको, हामीले तथ्याङ्कहरू सबै प्रदेशको समन्वयमा कम्पाइल गऱ्यौँ अनि यति क्षति भएको रहेछ भनेर भन्यो पनि, तर त्यो राहत वितरण गर्ने अथवा त्यो क्षतिपूर्तिको व्यवस्थापन निकाय चाहिँ अर्को फरक निकाय हुँदाखेरि त्यहाँनिर चाहिँ अलिकति थप समन्वय आवश्यक देखिएको छ, र यसमा चाहिँ अलिक यो राहत र क्षतिपूर्तिको जिम्मा जिल्लाको हाम्रो प्रमुख जिल्ला अधिकारी रहने समिति नै छ र स्थानीय तहहरूले आफ्नो स्रोतको उपलब्ध अनुसार गर्न सक्ने छँदैछ। त्यसमा हामीले एकरूपताको लागि तथ्याङ्कहरू कम्पाइल गर्ने र एउटा आवश्यक पर्यो भने विधि मापदण्डहरू बनाउने काममा सहयोग गरे पनि छौँ, तर अब राहतै वितरण गर्ने संघीय निकायबाट भन्ने चाहिँ हामीले गत वर्ष पनि तथ्याङ्कहरू सार्वजनिक गर्यौँ, त्यसको सम्बन्धित निकायमा त्यसको विवरणहरू पनि दियौँ, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने नीति नियम मापदण्डमा सहजीकरण गरेका छौँ। त्यसकारण अब यो चाहिँ तुरुन्तै क्षति भइहाल्यो भने तुरुन्तै त्यसको राहत आइहाल्छ भनेर यो संघीय निकायले कमिट गर्दैन, तर एउटा के भने बिमाको प्रावधान हुन्छ नि यसको चाहिँ कार्यान्वयनमा अलि बढी जोड गरेका छ हामीले, क्षति हुनसक्छ त्यसकै क्षतिको विभिन्न अरू जोखिमहरूको रक्षावरण गर्नकै लागि भनेर सरकारले
3: व्यवसायिक किसानसँग अलि बढी जोडिने कुरा
2: व्यवसायिक 80% सम्म सरकारले त्यो लगभग सबै बालीमा छ त्यो धान गहुँ मकैदेखि लिएर 26-27 बालीहरूमा हामीले गरिरहेका छौँ भने त्यो बिमामा आबद्ध हुनको लागि चाहिँ हाम्रो बढी जोड रहन्छ। किसानहरूलाई हाम्रो अनुरोध चाहिँ के हो भने क्षति भइसकेपछि त्यो क्षतिपूर्ति वा राहतभन्दा त्यो क्षति अब विभिन्न कारण लगभग सबै कारणले भएको क्षतिको लागि चाहिँ बिमा मार्फत हामी 100% उहाँहरूले चाहिँ त्यो दाबी पाउने अवस्था बन्छ र त्यसको चाहिँ प्रिमियम बाबतको 80% सरकारले दिएको छ। 1,00,000 तपाईँको कुनै बालीको बिमा गर्नुभयो भने त्यसको 5% 5,000 हुन्छ, त्यसको 80% त सरकारले 4,000 त सरकारले बिहोरिरहेको छ भने चाहिँ 1,00,000 तपाईँ 1,000 मात्रै बर्डन भइरहेछ किसानलाई भने त्यसमा चाहिँ अलिक बढी जोड दियो भने त्यसले 1,000 कन्ट्रिब्युसनले 1,00,000 भोलि क्षति भइहाल्यो भने पनि दाबी भुक्तानी पनि अवस्था बन्छ भने त्यसमा बढी जोड दिनु पर्यो। बिमाको दायरा विस्तार गर्नेमा नै सरकारको जोड छ, न कि भोलि क्षति भएपछि त्यसको चाहिँ राहत र क्षतिपूर्ति त्यो बढी अब राज्यले हेरी हामीसँग स्रोत सीमित छ नि, त्यो राज्यले धेरै ठुलो राहत र क्षतिपूर्तिमा धान्न पनि सक्दैन। यद्यपि क्षति भइसकेपछि त्यसको परिपूर्ण गर्नको लागि त विभिन्न प्रयासहरू सरकारले आफ्नो नाम गर्छ तर त्यो अवस्था आउन नदिनुको लागि बिमालाई प्रभावकारी रूपमा लैजाउँ भन्ने नै संघीय सरकारको जोड छ। अहिले हामी अर्को सालदेखि प्रदेश स्तरबाट यो बिमा कार्यक्रम कारण हुँदैछ, थप नजिक हुँदैछ, यसको चाहिँ भोलि बिमा लेख जारी गर्नेदेखि लिएर बिमा भुक्तानीसम्मको प्रक्रिया चाहिँ प्रदेशमा जाँदा सहजगण हुन्छ। त्यस कारणले चाहिँ यो क्षतिको हकमा अलिकति त्यो क्षति न्यूनीकरण गर्नको लागि रक्षावरण गर्नको लागि बिमामा नै जोड गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ।
3: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कार्यक्रमको अन्तिमतिर पनि छौं। मनसून देशका धेरै ठाउँमा सबैतिर लगभग सक्रिय भएको अवस्था छ र यस वर्ष कमजोर रहला भन्ने एउटा पूर्वानुमान पनि छ। धान खेतीमा किसान व्यस्त हुँदै गर्दा अहिले खेती गर्ने किसानहरूले धानको चाहिँ बिमा गर्न सक्नुभयो उसो भए?
2: सक्नुहुन्छ, एकदमै सक्नुहुन्छ। धान मात्र होइन, अधिकांश तरकारी फलफूल बालीहरूको अहिले हामी नयाँ नयाँ आएको ड्रागन फ्रुट किवी लगायतका बालीहरूको पनि बिमा गर्न गरिरहेका छौँ, बिमा गर्न प्रेरित गरिरहेका छौँ र बिमामा सरकारले 80% कसैको बिमा लेख जारी गर्दाखेरि 50,00,000 खास गरी साना मध्यम किसानहरूलाई नै हितमा राखेर हामी 50,00,000 जम्मै बिमाङ्क कायम भएको हकमा 80% दिइरहेछौँ। अलि व्यावसायिक बढी बिमाङ्क आउने 50,00,000 माथिको हकमा चाहिँ हामी 50% जान सकिन्छ। भनेपछि करिब 80% सरकारले बिहोर्ने त्यो भार सरकारले बिहोर्ने भएको हुनाले भोलि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि पनि बाली बिमामा आकर्षित हुनलाई नै विभाग र समग्र मन्त्रालय अथवा संघीय निकायको त्यो अनुरोध रहेको छ।
3: भनेको किसान पालिकामा पुग्नुपर्ने हो
2: यसको, यसमा चाहिँ सहजीकरण स्थानीय तहले गर्न सक्छ तर के 14 निर्जीवन बिमा कम्पनीहरू छन् उहाँहरूले अभिकर्ताहरू राख्नु भएको छ, कृषि प्राविधिकहरू पनि त्यसमा जोडिन्छन्। उहाँहरूले चाहिँ आफू बिमा गर्न इच्छुक भएको जानकारी सम्बन्धित स्थानीय तहमा दिनुभयो भने ती बिमा कम्पनीका प्राविधिकहरू वा बिमा अभिकर्ताहरू उहाँहरूकोमा पुगेर यद्यपि अब यहाँ केही बिमा कम्पनीहरू चाहिँ अलि भौगोलिक लगायतका कारणले गर्दाखेरि पुग्न त्यति इन्ट्रेस्ट गर्नु भएन भने गुनासो हामीसँग आएको छ तर हामी त्यसलाई सम्बोधन गर्दै गइरहेका छौँ। उहाँहरूको दायित्व हो, त्यो जानुपर्छ। उहाँहरूले कोही किसान बिमा गर्न इच्छुक हुनुहुन्छ भने सम्बन्धित बिमा कम्पनीलाई खबर गरेपछि उहाँको आधिकारिक एजेन्ट वा प्राविधिकले गएर बिमा गरिदिन्छ, त्यसको चाहिँ सरकारले दिनुपर्ने प्रिमियम बाबतको भुक्तानी सरकारले गर्छ। त्यस कारणले यसमा 14 निर्जीवन बिमा कम्पनीहरू अहिले छन्, उहाँहरूले गरि पनि रहनु भएको छ, यद्यपि हामीले अपेक्षा गरे जस्तो हुन सकेको छैन र धानमा पनि बिमा गर्न सकिन्छ।
3: भनेको फेरि पनि जोडे मैले, अहिले धान खेती गर्दै गरेका किसानले ढुक्कसँग पछि क्षति हुने अवस्थामा चाहिँ क्षति भइहाल्यो भने पनि परिपूर्ण पाउने गरी अहिले बिमा गर्दा हुन्छ?
2: एकदमै, त्यसको एउटा कार्यविधिले व्यवस्था गरेको छ, निर्देशिकाले व्यवस्था गरेको छ, त्यसको लगाएको 15 दिनभित्र चाहिँ त्यो गरिसक्नु पर्ने प्रावधान छ। जे होस् त्यो बिमा गर्ने जुन नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गर्ने निर्देशिकामा उल्लेख भएको प्रावधान अनुसार तोकिएको समयभित्र बिमा गर्नुभयो भने 100% त्यो भोलि क्षति भयो भने दाबी भुक्तानी लिन सकिन्छ। त्यसमा विभागले सहजीकरण गर्ने गरेको पनि छ, दाबी भुक्तानीमा कहीँ कति समस्या भयो भने। त्यस कारण भोलि अब यो मौसमजन्य कारण जलवायुजन्य कारणले गर्दाखेरि भोलि क्षति हुन सक्छ, त्यस कारणले गर्दाखेरि अहिले नै हामी आम किसानहरूलाई अनुरोध के भने धानमा चाहिँ अलि यो खास गरी तरकारीमा फलफूलमा बिमा गर्ने प्रवृत्ति छ र धानमा चाहिँ अलि त्यति धेरै अब यो यसमा किन के क्षति हुन्छ र अथवा यसको धेरै अब धेरै रिटर्न पनि नहुने, यो अलिक सामाजिक र सांस्कृतिक कारणले गर्दा धान लगाउने अलिक कमर्सियल्ली कम छ, त्यो हिसाबले पनि होला विगतको तुलनामा बढ्दै त छ, तर स्टिल धेरै किसानहरूले धान लगाउनुहुन्छ, अब 14 लाख हेक्टरमा हुन्छ, तर त्यो चाहिँ अलि उल्लेख्य मात्रामा धान बालीमा बिमाउन सकेको छैन, यो दुर्भाग्यपूर्ण भाष। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो भयो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
3: उसो भए अब अहिले धान बालीलाई चाहिँ चरणबद्ध रूपमा चाहिँ रासायनिक मल चाहिने हुन्छ, तर भनेको बेला किसानले पाउँदिन भनेर गुनासो गर्नुहोला, त्यस्तो गुनासो गर्नै नपर्ने गरी रासायनिक मलकै विकल्पमा पनि जान सकिने अवस्था छ कि केही गर्ने हो कि?
2: रासायनिक मलको अहिले तत्काल चाहिँ अब यो ट्रेड अफ जस्तो भन्छौँ नि, यो रासायनिक मल जिरो, अर्को कुनै प्राङ्गारिक वा जैविक वा भर्मी कम्पोस्ट मल चाहिँ 100 गर्ने सिचुएसन त्यो बन्दैन, त्यो टेक्निकल्ली पनि हामीले कृषक दाजुभाइ दिदीबहिनीहरूलाई सही सन्देश प्रवाह गर्ने गर्दाखेरि त्यो विकल्पको रूपमा होइन, सँगसँगै लानुपर्छ, रासायनिक मलको मात्रालाई क्रमशः कम गर्दै लान सकिन्छ, त्यही जैविक अथवा प्राङ्गारिक मलहरूको मात्रालाई बढाउँदै लगेर त्यस अध्ययनहरूले के देखाएको छ भने दुईटाको उचित सम्मिश्र मा प्रयोग गर्न सक्यो भने त्यसले बढी उत्पादक एकदम ब्यालेन्स्ड युज अफ केमिकल फर्टिलाइजर समग्र भएको सन्तुलित प्रयोग।
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494 मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै

0: अहिले जो धान खेतीमा आउँदै हुनुहुन्छ, रिटेन भइरहनु भएको छ र रोपाई गर्ने तयारीमा हुनुहुन्छ, उहाँहरूलाई अनुरोध चाहिँ के हो भने धान खेती तुलनात्मक रूपमा कम फाइदाजनक भनेर जुन एउटा नेरेटिभ बनेको छ, तर उत्पादकत्व वृद्धि गर्न सक्ने अवस्थामा धान पनि एउटा क्यास क्रपकै रूपमा आइसकेका छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले हामीसँग रासायनिक मलको सिंचाईको उपलब्धताहरू वृद्धि हुने क्रममा रहेको छ, रोपाई गर्नुहोस्, केही प्राविधिक समस्याहरू आयो भने सम्बन्धित स्थानीय तह प्रदेशमा गर्न सकिन्छ, बिमा मेन कुरा चाहिँ भोलि सम्भावित क्षति हुनसक्छ त्यसको लागि चाहिँ रक्षावरणको रूपमा बिमामा आबद्ध हुनुहोस् र त्यसमा चाहिँ केही सहजीकरण आवश्यक पर्यो भने विभागले पनि समन्वय गर्छ र धान बालीलाई पनि एउटा व्यावसायिक बालीकै रूपमा लैजान सकिन्छ भन्ने हिसाबले तिनै तहको सरकारले काम गरिरहेका छन्। यो पनि एउटा नाफामूलक व्यवसायकै रूपमा आउन सक्छ, त्यसकारण चाहिँ ढुक्क भएर धान खेतीमा लाग्नुहोस्, रोपाई गर्नुहोस्, आफूसँग भएका स्रोतहरूको अधिकतम प्रयोग गर्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ यहाँहरूलाई बढीभन्दा बढी फाइदा लिन मद्दत पुग्छ, सरकार चाहिँ यहाँहरूको साथमा छ। प्राविधिक समस्याहरू आयो भने स्थानीय तह प्रदेश र संघीय सरकार पनि यहाँ त्यो समस्याको सम्बोधन गर्न तयार छ। सरकारले तोकिएको समय अथवा बाली लगाउनु पूर्व नै न्यूनतम समर्थनले तोकेको छ, यसको कार्यान्वयनमा कहीं यता कता समस्या आएको छ तर थप सक्रियतापूर्वक हामी लाग्छौं।
1: उहाँ हुनुहुन्थ्यो कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्शन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI
0: सधैं लागू हुनेछन्

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन, धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी, निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा परि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार, अहिलेसम्म ज्यान गुमाउनेको संख्या झण्डै 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरले जनाएको छ। भीड़मा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा

0: घटना भए कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 जना गोताखोरको टोलीले गाड़ीको खोजी गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी जयराम सापकोटाले जानकारी दिनुभयो। हिजो राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोजी तथा उद्धारको काम शुरू गरिएको छ। सुर्खेत बस पार्कबाट बिहान छोड्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पालतडाबाट 3 किलोमिटर उत्तरतर्फ र जिप्राका दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्छ। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कदेखि मध्यम वर्षाको सम्भावना भने छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा सरसफाई डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको जनाएको छ। सरकारले 213 अस्पतालमा 10% निशुल्क शैय्या व्यवस्था लागू गरेको छ। यसबाट अहिलेसम्म 2,262 जनाले निशुल्क उपचार सेवा लिएका छन्। 5 ठूला संघीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण शुरू गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ। जलन उपचार सुदृढ़ गर्न कृतिपुर अस्पताललाई 2 करोड़ रूपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड़ रूपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ। यस्तै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा संचालन निर्देशिका पनि तयार पारिएको छ। सरकारले स्वास्थ्य बीमा बाबत झण्डै 4 अर्ब रूपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान थप गरेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख जरिवाना लिए 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। पशुसेवा विभागले बर्ड फ्लू संक्रमण भएका हाँस, कुखुरा, बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिक टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा सक्रिय रहेको बताउँदै वहाँले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टीम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको उहाँको भनाइ छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्ड फ्लू पुष्टि भएका 11 जिल्ला सहित झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण संकलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी फल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजना गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत त्यही सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने भएको छ। अब विदेशको खबर। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रीटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर। विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16 पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यो सँगै पोर्चुगल विजय बन्दै विश्वकपको अन्तिम स्वरमा प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। गैराती अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम स्वरमा स्थान बनाएको छ। स्पेनले 16 वर्षपछि नकआउट चरणमा जीत हात पारेको हो। यस्तै विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26 मिनट चलिरहँदा स्विजरल्याण्डले अल्जेरियालाई 1 गोल गरेको अवस्था छ। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
0: यसअघिको खेल खबरमा पोर्चुगल र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। वर्षायामसँगै मनसून सक्रिय भई विपदको जोखिम बढ़ेपछि कान्ति लोकपथमा रातिको समयमा गाड़ी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आउजाउ गर्ने सार्वजनिक निजी र यात्रुवाहक गाड़ीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभात ढुंगेल खनालले वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सड़क अवरूद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु र गाड़ीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। गएका वर्षहरूमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै जनधनको क्षति भएकाले रातिको समयमा यात्रामा रोक लगाउने निर्णय गरेको उहाँको भनाई छ। राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले मकवानपुर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो निर्णय लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढुंगेलले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गएको वर्षको तुलनामा चालू आर्थिक वर्षमा विपदका घटनामा कमी आएको जनाएको छ। अघिल्लो वर्ष महानगरमा जम्मा 425 विभिन्न शीर्षकमा विपदका घटना घटेका थिए भने चालू आर्थिक वर्षको जेठसम्ममा 347 मात्र विपदका घटना भएका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालले जानकारी दिनुभयो। प्रमुख नेपालका अनुसार विपदका घटनामध्ये सबैभन्दा बढ़ी आगलागीका घटना हुने गरेका छन् र पछिल्लो समय महानगरले हरेक दिन तार व्यवस्थापनको काम गरिरहेकाले आगलागी जन्य विपदका घटनामा कमी आएको छ। गएको 24 घण्टामा 2042 गाड़ी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 13,33,000 राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरीले 881 थान इलेक्ट्रोनिक चुरोट भेद र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगरपालिका 8 बागमती करिडोरमा गाड़ी जाँच गर्दा 881 थान भेद र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। र ट्राफिक प्रहरीले गंगबुको नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक गाड़ीमा चढ़ने यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कान्ति लोकपथमा रातको समयमा गाड़ी चलाउन नपाइने, वर्षाको बेला हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्य, पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने र यस वर्ष काठमाडौँ महानगरमा विपदका घटनामा कमी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7780।
4: नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी,
5: हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरू को सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठ गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलिस युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाजोपनको परीक्षण रगत पिसाब एवं वृय परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: भडगाउँ चौर कुस्मा पर्व फोन नम्बर 0674220227 0674220227
3: मोबाइल नम्बर 98572597 98573235
1: 98511918918
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: भडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444 543333।

0: सानु कति मोबाइल हेरेको, खाना खाने बेला भइसक्यो, आँखा पनि राता भइसकेछन्, उठ त बरु बाहिर गएर खेल। के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ? कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन? मोबाइलको अत्याधिक प्रयोगले केटाकेटीको आँखा कमजोर हुने, निन्द्रा नलाग्ने, मानसिक तनाव बढ्ने मात्र होइन, उनीहरूको शारीरिक सामाजिक विकास समेत रोक्न सक्छ। त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ। कुस्मा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुस्मा पर्वत।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सुस्वीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-4-76-39-691।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमाले पूर्व सांसद लक्ष्मी महतो कारागार चलान, अडियो समस्याले अवरूद्ध राष्ट्रिय सभाको बैठक पुनः सुचारू।
0: प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक आह्वान, रिक्त पदमा नियुक्ति सिफारिश गर्ने तयारी।
1: स्वास्थ्य बीमा बोर्डद्वारा अनावश्यक परीक्षण नगर्न बीमितहरूलाई निर्देशन, औषधि आपूर्तिमा सुधारका लागि विभागद्वारा छ बुधे निर्देशन जारी।
0: पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु, 8 जना गम्भीर घाइते।
1: र विश्वकपपछि रोनाल्डोले सन्यास लिने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि आज दिउँसो जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रवक्ता गोलेका अनुसार दोस्रो मधेस आन्दोलनका बेला 2082 सशस्त्र प्रहरीका असै थमनबीको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले जानकारी दिनुभयो।
1: अडियो रेकर्डिङमा समस्या भएपछि केही बेरका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक फेरि सुचारू भएको छ। यसअघि सभा 1 बजे बसेको बैठक केही बेर चले पनि प्रत्यक्ष प्रसारणमा आवाज आएको थिएन। अर्काइवमा समेत अडियो रेकर्ड नभएपछि बैठक स्थगित भएको थियो। यसअघि महन्त ठाकुर, रामकुमारी झाँक्री लगायत सांसदले शून्य समयमा बोलेका थिए। प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको छलफल सुन्न सरकारका मन्त्रीहरू समेत उपस्थित भएका थिए। बैठक स्थगित भएपछि मन्त्रीहरू फर्केका छन्। समस्या समाधान गरेर बैठक चलाउने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ। यसअघि हिजो प्रतिनिधि सभाको बैठकमा प्रत्यक्ष

0: संस्करणमा पनि समस्या आएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। परिषदको बैठक आज बेलुकी 5 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको लागि सदस्यहरूलाई जानकारी गराइसकिएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदाम्बेले जानकारी दिनुभयो। बैठकमा विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिश गर्ने विषय मुख्य एजेण्डाका रूपमा रहेका छन्। संवैधानिक निकायका रिक्त पद लामो समयदेखि पूर्ति हुन नसकेको अवस्थामा बोलाइएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकले रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढ़ाउने विषयमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आवश्यकता भन्दा बढ़ी परीक्षणको माग नगर्न बीमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बीमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले ध्यानकर्षण गराएको हो। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन्छ बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,98,16 रूपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगिर मसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक संस्था स्वास्थ्य संस्थाहरूको दावी बक्यौता पूर्ण रूपमा फरक फरक भएको जनाएको छ। बोर्डका अनुसार सीमित स्रोत साधन र संरचनागत चुनौतीका बावजूद पनि दैनिक हजारौं बीमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
1: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने भएको छ। आर्थिक वर्ष 2083-84 थोक विक्रेताले औषधि बिक्री वितरण प्रमाण पत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ। मुलुकमा औषधि आपूर्तिमा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको खड्कीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिभिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका 14 जिल्लामा तैनात सेनाका युनिटले विपदलाई लक्षित गरी उच्च सतर्कतासहित आवश्यक तयारी पूरा गरेको जनाएको छ। विपद प्रति कार्य तयारीका लागि कोशीमा मनसूनजन्य बाढ़ी पहिरो डुबान आगलागी सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्व पृतनापति एवं नेपाली सेनाका उपरथी गौरव कुमार केसीले जानकारी दिनुभयो। तयारी मनसूनजन्य विपदलाई मध्यनजर राख्दै श्री नम्बर एक विपद व्यवस्थापन गण्ड काठमाण्डुबाट विपद प्रतिकारीमा दक्ष जनशक्ति आवश्यक उपकरण सहित इटहरी स्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशन बमोजिम मनसून प्रतिकार्य कमाण्ड पोस्ट सबै तहमै स्थापना गरी कार्यान्वयन गरिएको उपरथी केसीले जानकारी दिनुभयो।
3: लुम्बिनी प्रदेश सरकारले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने भएको हो। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान एन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खोलेको छ। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी सरकारी निकाय सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य एम बहादुर नेपालीले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दानासार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। बलुचिस्तानका अधिकारीहरूका अनुसार आज सेरानी जिल्लामा बस दुर्घटना भएको हो। दुर्घटनामा अन्य 8 जना गम्भीर घाइते भएका छन्। बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिन्दले पहाड़ी राजमार्गमा चालकले नियन्त्रण गुमाएपछि बस गहिरो खोलामा खसेको जानकारी दिनुभयो। दुर्गम पहाड़ी क्षेत्रमा दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। क्षमताभन्दा बढ़ी यात्रु बोकेको बस तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने उद्धार एजेन्सीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। 48 यात्रु सवार बस क्वेटाबाट इस्लामाबाद जाँदै गर्दा दुर्घटनामा परेको थियो।
3: अब खेल समाचार। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने भएका छन्। रोनाल्डोकी दिदी कातिया अभेइरोका अनुसार फिफा विश्वकप 2026 सकिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका हुन्। पोर्चुगलले क्रोएसियामाथि अन्तिम समयमा जित हासिल गर्दा रोनाल्डोको परिवारका सदस्यबाट यो खबर बाहिरिएको हो। सन् 2006 जर्मनीमा भएको विश्वकपमा डेब्यू गरेका रोनाल्डो लगातार 6 पटक विश्वकप खेलिरहेका छन्। रोनाल्डो विगत 2 दशकबाट अन्तर्राष्ट्रिय फुटबलमा जमिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी 246 खेल खेल्दै उनले 146 गोल गरिसकेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: एमाले पूर्व सांसद लक्ष्मी महतो कारागार चलान। अडियो समस्याले अवरूद्ध राष्ट्रिय सभाको बैठक पुनः सुचारू।
3: प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक आह्वान। रिक्त पदमा नियुक्ति सिफारिश गर्ने तयारी।
4: स्वास्थ्य बीमा बोर्डद्वारा अनावश्यक परीक्षण नगर्न बिमितहरूलाई निर्देशन। औषधि आपूर्तिमा सुधारका लागि विभागद्वारा 6 बुधे निर्देशन जारी।
3: पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु 8 जना गम्भीर घाइते।
4: र विश्वकप पछि रोनाल्डोले सन्यास लिने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अवसरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो

रोकिएको बैंक खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रमलाई फेरि अघि बढ़ाउने सहमति भएपछि आजैबाट संसदको गतिरोध अन्त्य भएको थियो। यता कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा देखिएका कमजोरी सच्याउन 1 अर्ब रूपियाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज प्रदेश सभामा परिमार्जनको योजना प्रस्तुत गर्नुभएको हो। यसअघि बजेट मन्त्रीमुखी भएको र कतिपय क्षेत्रलाई उपेक्षा गरिएको भन्दै सांसदहरूले विरोध गरेपछि 10 दिनदेखि संसद चल्न सकेको थिएन। अब विभिन्न मन्त्रालयको बजेटबाट रकम कटौती गरी सांसदहरूले सिफारिश गरेका तर छूट नगएका योजनाहरूमा खर्च गरिनेछ।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दैलेखमा हिजो भएको गाड़ी दुर्घटनामा ज्यान गुमाउने एकजना र बेपत्ता चारजनाको पहिचान खुलेको छ। दुर्घटनामा कालीकोटका 35 वर्षीय जोखे तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता हुनेहरूमा कालीकोटका मेखे तिरुवा, सिर्जना खड्का तथा सुर्खेतका चालक रामु सुवेदी र सहचालक तुलाराम सुवेदी रहेका छन्। कर्णाली राजमार्गको दैलेख खण्डबाट कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी र बेपत्ता यात्रुको खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन।
2: मकामतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बस दशरथ चन्द राजमार्गको गैरा खानमा दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। घाइतेहरू मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश 01001/3963 नम्बरको बस सड़कबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन्।
1: स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा आबद्ध स्वास्थ्य संस्थालाई 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी गरेको छ। यो भुक्तानीसँगै स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिर मशान्तसम्मको सबै बाँकी रकम सोक्ता भएको छ। बजेट व्यवस्थापनमा समस्या हुँदा समयमै पैसा दिन नसकेको स्वीकार गर्दै बोर्डले मंगिर पछिको रकम भुक्तानीका लागि पनि तयारी भइरहेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै बीमित नागरिकलाई अनावश्यक रूपमा स्वास्थ्य परीक्षण र उपचारको माग नगर्न आग्रह गरेको छ। कार्यक्रमलाई टिकाई राख्नका लागि चिकित्सकलाई आवश्यकता भन्दा बढ़ी परीक्षणका लागि दवाब नदिन पनि बोर्डले अपील गरेको छ।
2: काठमाण्ड विश्वविद्यालयको 31 दीक्षान्त समारोहमा विभिन्न संकायका 1527 जना विद्यार्थी दीक्षित भएका छन्। आज आयोजित समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो। दीक्षित हुनेहरूमा 800 पुरूष र 727 जना महिला छन्, जसमा 11% भन्दा बढ़ी विदेशी विद्यार्थी रहेका छन्।
1: सिंहदरबार परिसरभित्रै निजामती कर्मचारीको स्वास्थ्य जाँच तथा उपचारका लागि नयाँ सेवा इकाई शुरू भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज मन्त्रालय परिसरमा यो स्वास्थ्य सेवाको उद्घाटन गर्नुभएको हो। सिंहदरबारमा 7,000 भन्दा बढ़ी कर्मचारी कार्यरत छन्। इकाईमा अस्पतालमा जस्तै टिकट काटेर सामान्य स्वास्थ्य परीक्षण गराउन तथा रगतको नमूना दिन सकिने व्यवस्था छ। परीक्षणको रिपोर्ट अनलाइनबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
2: गुल्मीमा अनुदानको रासायनिक मल चर्को मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा प्रहरीले एक सहकारिता सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका एक स्थित नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव 44 वर्षीय प्रेम नारायण पाण्डे रहेका छन्। सहुलियतको यूरिया र डीएपी मल स्थानीय व्यापारी मार्फत बढ़ी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको हो। प्रहरीले विभिन्न पसल र घरहरूमा छापामारी 214 बोरा यूरिया र 106 बोरा डीएपी गरी जम्मा 320 बोरा मल समेत बरामद गरेको छ। पक्राउ परेका पाण्डेमाथि कालोबजारी ऐन अन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट 5 दिनको म्याद थप गरिएको गुल्मी प्रहरीले जनाएको छ।
1: केही दिन यता देशका विभिन्न स्थानमा हावाहुरी र मनसून जन्य वर्षाका कारण बिजुली अवरोध भइरहेको छ। अत्यधिक गर्मी, हावाहुरी र अन्य प्राविधिक गड़बड़ीले गर्दा बेला बेला बत्ती जाने र आउने समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विद्युत आपूर्तिमा समस्या आएमा वा कुनै गुनासो भएमा प्राधिकरणको हटलाइन नम्बर 1150 वा नजिकैको प्रादेशिक कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
2: गल्छी रसुवागढ़ी सड़कको रुंगा खोलादेखि रसुवागढ़ीसम्मको खण्डमा राति गाड़ी चलाउन रोक लगाइएको छ। वर्षा याममा हुन सक्ने पहिरो र सड़क कटान जस्ता जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो। रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार भोलिदेखि अर्को सूचना नभएसम्मका लागि बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहनेछन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सर असर था वर्ल्ड कप 2026 को अवसरमा सीसीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीसीटीभी खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

back as bonus pound. भरपूर मनोरञ्जन सहित मात्र 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल डेयरी एसोसिएशनले स्वास्थ्य सुरक्षा र गुणस्तरका लागि उपभोक्ताहरूलाई लेबल र प्याकेट भएको दूध मात्र प्रयोग गर्न आग्रह गरेको छ। एसोसिएशनले खुला दूधको तुलनामा प्याक गरिएको दूध बढ़ी सुरक्षित हुने जनाएको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालका अनुसार खुल्ला दूधमा मिसावटको जोखिम 80% हुन्छ। देशमा दैनिक 76 लाख लिटर दूध उत्पादन हुने भए पनि बजारमा आउने दूध मध्ये 17% मात्रै प्याकेटमा बिक्री हुने गरेको छ। व्यवसायहरूले दूधको शुद्धता जोगाउन उपभोक्ता पनि सचेत हुनुपर्ने भन्दै सरकारसँग डेयरी उद्योगलाई समान रूपमा अनुदान र बिजुलीमा सहुलियत दिन माग गरेका छन्।
2: साताको अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आज 8 अंकले घटेर 2653 बिन्दुमा ओर्लिएको हो। बजार घटे पनि आज कारोबार रकम भने केही बढ़ेको छ। दिनभरिमा 4 अर्ब 41 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ। आज समग्र बजार ओह्रालो लाग्दा पनि फाइनान्स र जलविद्युत जस्ता केही समूहमा भने लगानीकर्ताको रूचि देखिएको छ। फाइनान्स समूहको सूचक 1% भन्दा धेरैले बढ़ेको छ।
1: आगामी महिनाहरूमा विश्वका धेरै क्षेत्रमा खडेरी, धेरै वर्षा र अत्यधिक गर्मीको जोखिम बढ़ने विदेशको खबर छ। संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संगठनले एल निनो प्रणाली बलियो बन्दै भएकाले यस्तो जोखिम बढ़ने चेतावनी दिएको छ। मौसमविदका अनुसार प्रशान्त महासागरको सतहको तापक्रम बढ़ेका कारण जलवायु प्रणालीमा यो परिवर्तन आएको हो। यसको प्रभावले आगामी जुलाईदेखि सेप्टेम्बर महिनासम्म विश्वका धेरै ठाउँमा औसत भन्दा बढ़ी गर्मी हुने अनुमान छ। संगठनले प्राकृतिक विपदबाट हुन सक्ने जनधनको क्षति कम गर्न सबै देशलाई पूर्व तयारी थाल्न आग्रह गरेको छ।
2: इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको शव अन्तिम श्रद्धांजलिका लागि तेहरानको एक मस्जिदमा राखिएको छ। केही समयअघि अमेरिका र इजरायलको आक्रमणमा मारिएका खामेनीलाई श्रद्धांजलि दिन विभिन्न देशका नेताहरू इरान पुगेका छन्। प्रार्थना सभामा सहभागी हुन पाकिस्तानका गृहमन्त्री, अफगानिस्तानका विदेश मन्त्री र चिनिया कम्युनिष्ट पार्टीका उपप्रमुख सहित भारत र तजिकिस्तानका अधिकारीहरू तेहरान पुगेका छन्। खामेनीको अन्त्येष्टि आगामी बुधबार गरिनेछ।
1: पाकिस्तानमा भएको बस दुर्घटनामा 40 जनाको ज्यान गएको छ। बलुचिस्तान र खैबर पख्तुनख्वा सीमा क्षेत्रमा पर्ने दानासारमा यात्रुवाहक बस दुर्घटनामा परेको हो।
2: अब खेल खबर। फिफा विश्वकपको राउण्ड अफ 32 अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट भिड्दैछन्। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा यो खेल राति पाउने 12 बजे शुरू हुनेछ। आजको खेल जित्दै दुवै टोली नयाँ इतिहास बनाउने तयारीमा छन्। यदि इजिप्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो भने अस्ट्रेलियाले अहिलेसम्म नकआउटमा कुनै पनि खेल जित्न सकेको छैन। आजको विजेता टोलीले राउण्ड अफ 16मा अर्जेन्टिना र केप भर्डे बीचको विजेतासँग खेल्नेछ। भोलि बिहान 4:15 हुने खेलमा अर्जेन्टिना र केप भर्डे खेल्ने तालिका छ भने अर्को खेलमा कोलम्बिया र घाना बिहान 7:15 खेल्नेछन्।
1: विश्वकप फुटबलको अन्तिम 32 चरणबाट टोली बाहिरेपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले आफ्नो पदबाट राजीनामा दिएका छन्। पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै जर्मनी लगातार तेस्रो पटक विश्वकपको अन्तिम 16मा पुग्न असफल भएको हो। विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो। पराजय लगत्तै जर्मनीका 40 वर्षीय भेटरन गोलरक्षक मानुएल नोयरले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यस्तै विश्वकपको नकआउट चरणमा स्विजरल्याण्डसँग पराजित हुँदै टोली बाहिरिएपछि अल्जेरियाका कप्तान रियाद महरेजले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सदाका लागि सन्यास लिएको घोषणा गरेका छन्।
2: सरकारको 100 दिन कानून निर्माणको लक्ष्य अधुरै। सुशासनको सवालमा सरकार सफल भएको राष्ट्रपतिको दावी। सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिले स्वेच्छाचारी शासन चालेको एमालेको टिप्पणी।
1: प्रधानमन्त्रीलाई नभेटी धरना नरोक्ने सुस्तावासीको अडान। वीरगंजको मुख्य सड़कमा पुनः डोजर चल्यो। कञ्चनपुर कारागारमा संसदीय समितिको अनुगमन। कैदीबन्दीका समस्याबारे जानकारी।
2: कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य। 35 अर्बको बजेट पारित। कोशी प्रदेशमा 1 अर्बको बजेट संशोधन गरिने। गुल्मीमा रासायनिक मलको कालोबजारी। 320 बोरा मल बरामद।
1: एल निनो प्रणाली थप सक्रिय बन्दै विश्वभर खडेरी र भारी वर्षाको चेतावनी खामेनीको शवलाई मस्जिदमा राखियो अन्तिम श्रद्धांजलि दिन विदेशी नेताहरू तेहरानमा पाकिस्तानमा बस दुर्घटना 40 जनाको ज्यान गयो
2: र विश्वकपमा आज अस्ट्रेलिया र इजिप्ट भिड्दै विश्वकपबाट बाहिरिएपछि जर्मन प्रशिक्षकको राजीनामा अल्जेरियाका कप्तानद्वारा सन्यासको घोषणा
1: अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार।

0: Radio NRN
1: 99.1. ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी.

0: लाउ न सुरु गरौँ न रात छिपिसक्यो
1: अनि बाटुलीसँग भिन्ने तनेरी खै त

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने।
2: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
3: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
2: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
2: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
3: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
2: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
2: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार। पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
2: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
2: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: समाचार अब विस्तारमा। राष्ट्रिय सभा

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083का विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको, दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगिर महिनासम्मको दावी बक्यौता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दावी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, ग्रिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना, पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई, मरमत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा इकाईहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसूनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसूनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनायक काफ्लेका अनुसार यही असार 15 गते आएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार 18 गते पहिरोले

0: वृद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका छ स्थित मोगलिङ नारायणगढ़ सड़क खण्ड संचालनमा ल्याइएको हो। यसै गरी असार 17 गतेको अविरल वर्षासँगै अवरूद्ध भएको रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका छ रिजेगार्ड खोला स्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढ़ेकाले पहिरो प्रभावित तथा संचालनमा आएका सड़क खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। बैठकको निर्णय बारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिश गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिश भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीले जानकारी दिनुभयो।
2: बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भए ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी
1: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मरमत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी
2: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समय सेनाको के कार्यान्वयन लैजाने भन्ने विषयमा एचआइडिसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगायनलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ र आए सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयन लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
1: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिक राम भण्डारी।
2: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
1: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 31औं दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले केयूबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एण्ड रिसर्च इन्स्टिच्यूटका कुलपति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ़ बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशीय औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि स्वनिर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा ओडाबाट स्रोतमय फोहोर वर्गीकरण व्यवस्थापन शुरू गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्सरी डाँडा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमय फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमय फोहोर व्यवस्थापन पछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्सरी डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पताल को सेवा एकाई सिंहदरबार बाटै संचालन में आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालय भवन को तल्लो तला में आजदेखि एकाई संचालन में ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल को सेवा एकाई संचालन में ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वसेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण रगत परीक्षण लगायत सेवाहरू उपलब्ध गराइनेछ। कम्पनी रजिस्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ। हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोग मार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिस्ट्रार कृष्ण कुमारी श्रेष्ठले 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालय समक्ष पेश गर्नु भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठूलो भार कम हुनेछ। सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने कार्यालयले आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिस्ट्रार श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धांजलि अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्रान्ड मोसल्लामा पुर्याइएको छ। 7 दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौं मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। धेरै सिया सम्प्रदायका लागि आध्यात्मिक व्यक्तित्व खामेनी 86 वर्षको उमेरमा राजधानीको केन्द्रमा रहेको आफ्नो आवासमा भएको हमलामा मारिनु भएको थियो। उहाँसँगै पूर्व सर्वोच्च नेता अली खामेनी सँगै मारिएका उहाँका आफन्तहरूको शव पनि त्यहाँ राखिनेछ। राष्ट्रिय टेलिभिजनले दिउँसो इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफसँगै श्रद्धांजलि अर्पण गरेको फुटेज प्रसारण गरेको थियो। फेब्रुअरीमा युद्ध शुरू भएता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित देखिएका रेभोल्युसनरी गार्डका प्रमुख अहमद विहिदी पनि श्रद्धांजलिका लागि अन्त्येष्टिपूर्वक श्रद्धांजलि समारोहमा देखा पर्नु भएको थियो। अमेरिका इरान वार्तामा मुख्य मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सर्वोच्च नेताप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो। इरानका छिमेकी देशहरू चीन, अफगानिस्तान र ककेसस क्षेत्रले पनि प्रतिनिधि पठाउने बताएका छन्। पाकिस्तानका पश्चिमी प्रान्तस्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस सड़कबाट 20 मिटर तल कोसमा खसेको थियो। फ्रान्समा जून महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृतकको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नभएको र वास्तविक संख्या यसभन्दा बढ़ी हुन सक्ने जनाएको छ। आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: तनहुमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआब्जा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुको ब्यास नगरपालिका, बन्दीपुर, देवघाट, रिसिङ र आबुखैरणी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 को जून महिनामा मात्रै 80,200 जना भन्दा बढ़ी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढ़ी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढ़ी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक एप जोमसोम का कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक एप जोमसोम कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32मा शुक्रबार अमेरिकाको डालसमा आमने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समसरणमा न्यूजील्याण्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जीत दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026मा ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्याण्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टीमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 1603 पदक प्राप्त गरेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई सहित लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर। पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। रदीपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगिरसम्ममा 23.44 अर्ब रूपियाँ बकौता रकम भुक्तानी। मनसूनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। यो अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: साथै शाखाहरू चाबहिल बालीसोर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: सयौं

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
1: आधारभूत तहका गरिखाने जनताको पक्षमा छैन, सानो शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो।
0: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा शुरू।
2: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड़ बढ़दो, भीड़लाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको
0: हो। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ़दै।
3: तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ।
0: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातमै 2000 भन्दा बढ़ीको मृत्यु, विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। वहाँले सुझावको आधारमा केही कमी कमजोरी रहे सच्याएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
6: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढ़ी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढ़ाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ़छ।
5: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: त्यो देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरिखाने जनताको पक्षमा छैन। सानो शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरिखानेहरू रूपमा विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
5: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकी अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएमसँग बताउनुभयो।
7: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखियो नि, भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्दिनँ। अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समागम संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नभनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यसमा को आयो त्यो आएन, किनभने नवीकरण त गरिसकेका छौँ। यति नै कुरा छ, र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
5: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ़ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
8: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भीड बढ्दो भीडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
5: दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको साङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाड़ीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाड़ी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएलाई जानकारी दिनुभयो।
9: गाड़ी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब जुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउन लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
5: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनुपर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची बसेको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मरमत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राधानाध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:45 चार कोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2,000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
0: सन्तोषी रावल। नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
3: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
0: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम अधिकार र सम्मानको आवाज।
16: कार्यक्रम साझा आवाज।
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान समानताको अभियान
16: कार्यक्रम साझा आवाज।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्गले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्गका कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
3: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तपाईँ र फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
5: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु। 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 को समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
3: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
5: ठाउँमा,
3: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढ़ाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
5: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
3: हजुर, त्यो पनि हो नि, जस्तो कि कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सेम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेशन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढ़ाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 पक्कै पनि किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोशिश गर्छु।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा।
12: महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
20: पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ. पुरुष
0: महिला किसानलाई अवसरमा अझै असमानता समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5223-53.
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
0: साझा खबरमा अब महिला किसानको कुरा. कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ. यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ.
23: असारको महिना बिहानको झिसमिसले उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी. यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्. खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ. मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ.
12: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो हुनुभएको त अब जस्तै धेरै छ त. अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त. समस्या त धेरै छ त. अब र हामी हेर्नेखातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ. पुरुषले माथि आम्नो, खुट्टो माथि गर्ने, आफू माथि हुने. अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
23: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ. यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवस्थासम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ.
20: कहिले कसो अलिकति हो, हलो चलो जोत्दाखेरि, खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्. पुलिस अलिकति हो पुरुषले गर्ने. उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि. कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति. पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा.
23: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ. नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ. नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेखनीय रूपमा बढ़ी छ. तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ. अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ. छायानाथ रारा नगरपालिका तीनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्नबाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ.
24: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ. अब केही यता पर्वजोलतिर हालम भने कर्मचारी अनुहार यहाँ जग्गा सग्गा हेरि जान्छन्, कहीँ पानीको ऊ छैन, ऊ स्वर रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो. अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ. अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त. केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ. पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिराको डर छ, बाटो नराम्रो. राम्रो छ हामी गर्न त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी गर्न कति कति सुविधा हुने थियो त।
23: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरूषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरूष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
1: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो। हामीलाई अलि मिलाएर दिँदा बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाएको छैन।
23: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
0: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
2: केही छैन, केही छैन। गर्यो भने, मेहनत गर्यो भने हरेक चिज बिक्नेछ। कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन। तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
4: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
2: हजुर,
4: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन। कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
2: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस्दा तिमी काम गर्नु पर्दैन भने
4: काम नगर
2: नगर भन्ने उयो त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म। दबिरहेको
4: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
2: हुर्काउँछ,
4: बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
2: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लागेको।
4: आफ्नो सन्तानलाई कसरी हुर्काइरहनु भएको छ त?
2: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले।
4: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्। ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर। अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्। सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला, तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
2: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न शिक्षामूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला। महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलालाई नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
0: कांग्रेस भित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ने छ। दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: नेतृत्वले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: त्रिवी सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
1: बालिम सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष, सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको रासोपा सभापति लामिछानेको दावी।
2: काठमाण्डुमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी, रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
1: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
2: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट
1: नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
2: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्

0: जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। त्रिभुवन विश्वविद्यालय सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालिन्द्र शाहले आज सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो। नियुक्ति हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्ट रहेका छन्। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिश समिति बनाइएको थियो। उक्त समितिले आठ विश्वविद्यालयका उपकुलपतिका लागि 24 जनाको नाम सिफारिश गरेको थियो। त्यसैबाट प्रधानमन्त्री शाहले सात विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो। अब लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन बाँकी छ।
2: संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाक्ले ओखलडंगालाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ।
1: सर्वोच्च अदालतले व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज यस्तो आदेश दिएको हो। सर्वोच्चकै फैसला विपरीत हुने गरी फेरि अनुसन्धान अघि बढ़ाउँदै सरकारले पासपोर्ट नै रोक्का गरेपछि सुमार्गीले सम्पत्ति शुद्धिकरण विभागसँगै अध्यागमन विभागलाई समेत विपक्षी बनाई हिजो रिट दायर गर्नुभएको थियो। सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रीज प्राली र नेपाल सैटेलाइट टेलिकम प्रालीमा कानून बमोजिम नै वैदेशिक लगानी ल्याउँदा सम्पत्ति शुद्धिकरण विभागले 7 वर्ष अघि नै अनुसन्धान गरेको थियो। 2076 जेठ 14 गते सर्वोच्चले सो रकम वैधानिक स्रोतबाट आएको हो कि होइन भन्ने विषयमा 6 महिनाभित्र अनुसन्धान सकेर आवश्यक कार्यवाही अघि बढ़ाउन परामर्श दिएको थियो। त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै अनुसन्धानको निचोड़बारे प्रश्न गरेको थियो। तर विभागले गोलमटोल रूपमा हदम्याद नलाग्ने भन्दै जवाब पठाएपछि निर्देशनालयले अदालतको परामर्श बाध्यात्मक रहेको भन्दै सुमार्गीको रोक्का राखिएको रकम फुकुवा गरेको थियो। त्यति बेलाकै फैसलाले टेक्दै आज सर्वोच्चले निवेदनको अन्तिम किनारा नलाग्दासम्म सुमार्गी विरूद्ध कुनै काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने भए शोको आधार र कारणसहित 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। व्यवसायी सुमार्गीले आफूलाई एउटै विषयमा पटक पटक धरपकड़ गर्न खोजिएकाले आफू अदालत जान बाध्य भएको बताउनुभयो। आफूले विक्रमसम्म 2070 सालमा ल्याएको विदेशी लगानीलाई अनुसन्धानका नाममा 6 वर्षसम्म विभिन्न बैंकमा रोकिएको र त्यही पैसालाई राजनैतिक व्यक्तित्वहरूसँग जोडेर पटक पटक आफ्नो बदनाम गर्ने चेष्टा गरिएको भन्दै सुमार्गीले आपत्ति जनाउनुभयो। जहिले सम्पत्ति शुद्धिकरण भनेको छ लखेटेको छ, राजनीतिक नेतृत्वसँग जथाभावी नाम जोडेर मीडिया ट्रायल गर्ने गरिएको छ, कति मान्छेलाई कहिलेसम्म मैले स्पष्टीकरण दिँदै हिँड्ने, सुमार्गीले भन्नुभयो। 2074 सालदेखि नै सरकार फेरिएपछि मलाई एउटै मुद्दामा अनुसन्धानका नाममा निशाना बनाउने गरिएको छ। पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयले आफ्नो व्यवसाय र व्यक्तिगत ख्यातिमा अपूरणीय क्षति पुगेको र विदेशी लगानीकर्ता समेत निरुत्साहित भएको व्यवसायी सुमार्गीको भनाई छ। आज अदालतमा सुमार्गीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील कुमार पन्त, रामनारायण बिरारी, सुरेन्द्र थापा, सुरेन्द्र खड्का, कमल खनाल, अधिवक्ता समीर शर्मा, मुकुन्द न्यौपाने

0: लगायतले बहस गर्नुभएको थियो।
1: नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिएको टिप्पणी गरेको छ। आज सरकारको 100 दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गर्दै एमाले आफ्नो 100 बुदे वाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै रूचि देखाएको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनामा खुलेआम जोड़िएका प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको दावी गरिएको छ। छबुदामा सरकारका कामको समीक्षा गरेको एमाले सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिले स्वेच्छाचारी शासन चालेको आरोप लगाएको छ। बिहानीले दिनको संकेत गर्छ भने झैं 100 दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल साबित भएको एमालेको विश्लेषण छ। यो अवधिमा सरकारका काम अत्यन्त फितलो अपरिपक्व र विवादास्पद देखिएको बताएको छ। एमाले यो सरकार नीतिगत र संवैधानिक रूपमा विचलनमा गएको भन्दै शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो हिँडेको आरोप लगाएको हो। त्यस्तै सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारितातर्फ सरकार अघि बढ़ेको पनि एमालेको आरोप छ। त्यसैगरी प्रशासनिक सुधार र सेवा प्रवाहमा पनि सरकार असफल भएको एमाले टिप्पणी गरेको छ। परराष्ट्र नीतिमा गम्भीर ढंगले चुकेको सरकार देशभक्ति र राष्ट्रिय हितका सवालमा अत्यन्तै फितलो देखिएको निष्कर्ष पनि एमाले निकालेको छ।
0: यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी आज काठमाण्ड फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष साम्पाङले सरकारले केही गर्ने कोशिश गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको बताउनुभयो।
2: कोसिस उहाँहरूले गर्नु भएकै हो, कोसिस भएको तर रिजल्ट चाहिँ महसुस त्यति जनताले भएको छैन। महँगीहरू धेरै भयो, अब महँगी नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको दावी गर्नुभएको छ। उहाँले आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारले शुरूआती 100 दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकतामा राखेर नागरिक सेवा प्रवाहलाई सुस्त र प्रभावकारी बनाउने प्रक्रियाको शुरूआत भएको बताउनुभयो।
3: सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा जहाँ नागरिकको हुल हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको शुरूआत भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामिछानेले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले 2-3 वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा 2-3 वर्षभन्दा पहिले अपेक्षा गर्न हुने बताउनुभयो। यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दावी छ।
3: सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ।
0: नेपाली कांग्रेसको इतर पक्षले वर्तमान अवस्थामा संस्थापन पक्षसँग सहमति हुने सम्भावना क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ। नेता पूर्णबहादुर खड्काको निवास गोलफुटारमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेको परिस्थितिले एकताको महाधिवेशन हुने सम्भावना कमजोर भएको बताउनुभयो। वहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रस्ताव विमति र सहमतिको प्रयास स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा सहमति जुटाउन समय लाग्ने बताउनुभयो। विश्वकर्माले गत पौषमा विशेष महाधिवेशन, त्यसपछि पार्टीभित्र देखिएको अन्तर्कलह, माघ 6 गते एकता र वैशाख 6 गते आएको फैसलालाई स्वीकार गर्दै पार्टीले सहमतिको प्रयास निरन्तर जारी राखेको स्मरण गराउनुभयो। तर संस्थापन पक्ष एकपक्षीय रूपमा अघि बढ़दै गएर अधिवेशनका गतिविधि सञ्चालन गरे पार्टी एकताको सम्भावना अझ कमजोर हुने उहाँको भनाइ छ। नेता विश्वकर्माले पार्टी एकतालाई प्राथमिकतामा राखेर इतर पक्षले निरन्तर पहल गरिरहने स्पष्ट पार्नुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
6: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले काठमाडौँ उपत्यकामा महिलाहरूका लागि निशुल्क र सुरक्षित यात्रा सुनिश्चित गर्ने भन्दै साझा यातायातका बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विगतमा आफ्नो निर्वाचन क्षेत्र चितवनमा चलाएको अवधारणालाई सरकारले अपनत्व लिएर देशैभर विस्तार गर्न खोजेको हो। यसलाई सरकारले 100 दिने कार्यसूचीमै पनि राखेको थियो, तर गुडिरहेका हरिया बसको रंग फेरेर सरकारले प्रचारमुखी काम गरेको र सार्वजनिक यातायातको दलीयकरण गर्न खोजेको भन्दै यसको कड़ा आलोचना हुन थालेको छ। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
8: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न 3 रूटमा साझा यातायातसँग सहकार्य गरेर ब्लू बस चलाउने गृह कार्य गरिरहेको छ। मन्त्रालयका अनुसार महिलाहरूका लागि मात्रै तोकिएको यो बसमा यात्रुले भाड़ा तिर्नुपर्ने छैन भने यसको खर्च सरकारले नै बेहोर्नेछ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ज्ञानराज नम्सालले साझा यातायातको पहिचान यथावत राखी आगामी आर्थिक वर्षदेखि मन्त्रालयको 3 करोड़को लगानीमा नयाँ ब्लू बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
9: ब्लू बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग मन्त्रालयले सहकार्य गरिरहेको अवस्था छ। साझा यातायात त आफ्नो आइपी छ, त्यही हिसाबले अगाडि चलि नै रहन्छ। ब्लू बस सञ्चालन गर्नको लागि हाम्रो मन्त्रालयले साझा यातायात अहिले अफर गरेको छ, प्रस्ताव माग गरेको छ, छलफल भइराखेकै छ।
8: तर रासोपाले आफ्नै पार्टीको चुनावी रंग निलो र नाम ब्लू बससँग ठ्याक्कै मिल्ने गरी सरकारी बस रंग्याउन खोजेको भन्दै आलोचना समेत हुन थालेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले यसलाई स्टन्टको संज्ञा दिएको छ। पार्टी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले यो स्टन्ट धेरै दिन नटिक्ने बताउँदै वर्तमान नेतृत्वले इतिहासका धरोहरहरूलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
10: स्टन्ट हो यो, धेरै दिन टिक्दैन, यसले झन् टिक्दैन। कलर मात्र होइन, कलर त अब अहिले मिल्यो भने सिंहदरबारभित्रै कलर लाउनु, संसद भवनभित्र एउटा कलर लाउनु, त्योभन्दा नेपाली गणतन्त्रको कलर शान्ति प्रक्रियाबाट मुलुक गिर्जा थापाको फोटो, भीमसेन थापाहरूको फोटो, जसले महत्वपूर्ण कार्य उनीहरूको फोटो कल्चर लगाएको भए, त्यो बेलाको ऐतिहासिक लगाएको भए हुन्थ्यो, र सक्ने भए तर उहाँहरू आफ्नै फोटो लगाउनुहुन्थ्यो होला।
8: अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यसप्रति कड़ा आपत्ति जनाउँदै यसलाई जनमतको अपमान र चटक्के कामको संज्ञा दिनुभयो। जनताले जीवनस्तरमा परिवर्तन आउने विश्वासका साथ दिएको मतको उपहास गरिएको उहाँको टिप्पणी छ।
11: यति धेरै चटक्के हुन्छन् भन्ने त्यो अनुमान पनि गरेका छ, यो त जनमतको हुर्मत हो नि। यति धेरै विश्वास गरेर तर आम चाहिँ जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ दिने मतको यो अपमान गर्ने कुरा, त्यसलाई चाहिँ होइन अनदेखा गर्ने कुरा हो नि त। त्यसको चाहिँ पुरै खिल्ली उडाएको भद्दा मजाक भयो। यस्ता काममा यस्ता चाहिँ वयस्का मन लाग्नुहुन्छ, त्यही भइरहेका साझावास, त्यही हरियो चाहिँ रङमा भएका साझावासलाई निलो रङ लगाएर ब्लू बस बनाउने भन्ने कुरा, त्यहीभन्दा तपाईँको कुरा के हुन सक्छ होला भन्नुहोस् त।
8: साझा यातायातका प्रमुख कार्यकारी अधिकृत सीईओ भूपेन्द्र अरियालले बसको रंग परिवर्तन गर्ने विषयमा सरकारवाला निकायहरूसँग गहन छलफल शुरू भइसकेको तर सञ्चालनका लागि ठ्याक्कै मिति नै टुङ्गी नसकेको बताउनु भएको छ। उहाँले यस निर्णयका सम्भावित जोखिम र नकारात्मक प्रभावहरूका बारेमा समाजमा भइरहेका बहसलाई ध्यानमा राख्दै छिट्टै सबै पक्ष बसेर उचित निष्कर्ष निकाल्ने बताउनुभयो।
9: छलफल र समाजमा छ, यसको सम्भावित जोखिमहरू अनि यसले पार नकारात्मक प्रभावहरू इम्प्याक्टका कुराहरू छन्। अब यी विषयहरूमा अब गहन छलफल हामी सुरुवात गरेका छौँ। हामी अब कसरी गर्ने भन्ने कुरा छिटै यस विषयमा हामी सम्बन्धित सरकारहरू निकायहरू बसेर पनि छलफल गर्छौँ।
0: नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्य कर्मीहरूलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले ध्यान आकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न नीतिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगसिर भसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दावी बक्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
1: निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा इकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीहरूलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालमा धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
0: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ।
1: भारी वर्षासँगै आजदेखि मेलम्ची खानेपानी अस्थायी रूपमा बन्द भएको छ। आयोजनाको मुहारमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति अस्थायी रूपमा बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सहायक प्रबन्धक एवं सूचना अधिकारी वीरबहादुर चन्द्रले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्ची आसपास ठूलो वर्षा भएपछि खोलामा आज पनि बाढ़ी आइरहेको छ। यदि पानी पर्न रोकिए मेलम्ची खोला संघलिएपछि काठमाडौँ उपत्यकामा पठाइने र अन्यथा बागमतीको धापबाट भए पनि पानी वितरण गर्ने योजना रहेको सूचना अधिकारी चन्दले बताउनुभयो।
9: अब त्यो जुन पानी छ नि बागमतीबाट मेलम्चीबाट आउने, अब त्यो धमिलो पानी आयो भने त्यो त सुरुङमार्गमा पुरै जाम भएर बलुवातिया बस्नेहरूले गर्दाखेरि झन् असर पर्छ भनेर त्यो अहिले अस्थायी रूपमा बन्द गरिएको। अब एक दुई दिनभित्र मिल्यो भने त्यहाँबाट गर्ने होइन, भयो भने त्यो बागमतीको धापबाट पानी नै वितरण गर्ने भन्ने कुरा भइरहेको छ। बर्सातको लागि मात्रै हो यो समस्या, अरू बेला थिएन। अब त्यो अब नेपाल सरकार अब खाने पनि मन्त्रालय छलफल भइरहेको छ यसको बारेमा।
0: राष्ट्रिय सभामा विनियोजन विधेयक 2083माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले असार 22 गते दिनुभएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूचीबारे सदनलाई जानकारी गराउनु भएको हो। अध्यक्ष दाहालका अनुसार युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूले असार 22 गतेको बैठकमा जवाफ दिनुहुनेछ। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरूले पनि सोही दिन सदनमा उठेका प्रश्नहरूको सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते शनिबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।
1: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महत्तो कोइरीलाई कारागार चलान गरिएको छ। महत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि आज दिउँसो जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रवक्ता गोलेका अनुसार दोस्रो मधेस आन्दोलनको बेला 2082 सशस्त्र प्रहरीका असही थमनबीको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले गत बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले बताउनु भएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Masang puro channel, bakit bonus pound?
1: Isa ka, Pedar Ishpong. Kail ko pa sa video at may
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार काठमाडौँ विश्वविद्यालय केयूको 31औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न विधाका 1527 विद्यार्थी दीक्षित भएका छन् शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काप्रे पलानचोकको धुलीखेल स्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीहरूमध्ये 11.72% नेपाल बाहेक अन्य 7 देशका रहेका छन्
3: चितवनमा रोप्न तयार भएको धानको बिउमा मरूवा रोगको समस्या देखिएको छ भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बिउको ब्याडमा मरूवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ कार्यालयको सूचना अधिकारी बिन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका 27 र 28मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरूवाको समस्या देखिन थालेको हो
4: नेपाली सेनाको पूर्वी प्रेतना र कोशी प्रदेशका 14 जिल्लामा तैनात सेनाका युनिटले विपदलाई लक्षित उच्च सतर्कता सहित आवश्यक तयारी पूरा गरेको जनाएको छ विपद प्रतिकारीय तयारीका लागि कोशीमा मनसून जन्ने बाढ़ी पहिरो डुबान आगलागी सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी पूरा गरेको जनाएको हो
3: शेयर बजार परिसूचक नेप्से आज ओह्रालो लागेको छ नेप्से परिसूचक 8.30 अंकले ओह्रालो लागेर 2653.40 बिन्दुमा कायम भएको हो आज कुल 345 कम्पनीको शेयर 4,41,34,537 मूल्यमा खरिद बिक्री भएको छ आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 160 कम्पनीको शेयर मूल्य घट्यो भने 14 कम्पनीको शेयर मूल्य स्थिर रह्यो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम भोलिदेखि यही असार 25 गतेसम्म 6 दिन चल्ने भएको छ इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टिहरूमध्ये एक हुने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् अन्त्येष्टि समारोहमा करिब 1,50,00,000 2 करोड़ मानिसहरू सहभागी हुने अनुमान गरिएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार
5: विश्वकप फुटबल विशेष
6: फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भिडेशन यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिकाको डालासमा शुरू हुनेछ दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रन लागेका हुन् इजिप्टले समूह चरणमा न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो यी दुई टोली बीच पछिल्लो पटक सन् 2010 नोभेम्बरमा भेट हुँदा इजिप्ट 3-0 गोल अन्तरले विजय भएको थियो अस्ट्रेलियाका प्रशिक्षक टोनी पोबो भिजले पाराग्वे विरूद्ध खेलेको टोलीलाई निरन्तरता दिने सम्भावना छ डिफेन्स बलियो भए पनि अस्ट्रेलियाले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन त्यसैले नकआउट चरणमा अघि बढ़न अस्ट्रेलियाका स्ट्राइकरहरूलाई आज गोल गर्नै पर्ने दबाव छ अस्ट्रेलिया 20 वर्षीय युवा खेलाड़ी निस्टोरी इरान कुण्डाको गति र काउन्टर अट्याकमा निर्भर रहनेछ यता इजिप्टका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान मोहम्मद सलाहको फिटनेस हो हेमस्ट्रिङको चोटका कारण उनी खेल्ने नखेल्ने निश्चित भएको छैन टोलीले उनी समयमै फिट हुने आशा गरे पनि कुनै ग्यारेन्टी गरेको छैन अस्ट्रेलियाले हालसम्म विश्वकपमा केवल 2 गोल गरेको छ 2 गोल टर्की विरूद्ध आएका थिए समूह चरणमा टर्कीमाथिको जीत निर्णायक बनेपछि अस्ट्रेलिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो यदि उसले इजिप्टलाई हरायो भने क्वार्टर फाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डेसँग खेल्नेछ इजिप्टले 3 खेलमा 3 गोल बेहोरे पनि उसको रक्षात्मक प्रदर्शन पूर्ण रूपमा सन्तोषजनक छैन तर अस्ट्रेलियाले अवसरको सिर्जना गर्न संघर्ष गरिरहेको यो खेलमा धेरै गोल हुने सम्भावना देखिएको छ। सलाह खेल्न नसके इजिप्टका लागि अर्को चरण पुग्ने सम्भावना निकै कमजोर हुने विश्लेषण गरिएको छ। 34 वर्षीय सलाहले क्लब फुटबल जस्तो शानदार प्रदर्शन विश्वकपमा नगरे पनि टोलीका सबैभन्दा प्रभावशाली खेलाड़ी बनेका छन्। हालसम्म उनले 3 खेलमा 3 गोलको योगदान दिएका छन्। विशेष गरी न्यूजील्याण्ड विरूद्धको जीतमा उनको भूमिका निर्णायक बनेको थियो। इजिप्टका लागि उनले 87 खेलमा 61 गोल गरिसकेका छन्।
4: र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। गत जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएका पत्राचार तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: त्रिवेणी सहित 7 वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
3: बालिम सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष। सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको रासपा सभापति लामिछानेको दावी।
4: काठमाण्डुमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी। रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
3: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
4: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
8: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
9: AIO.
10: AIO?
9: Yes, AIO. All in one mart. The best place for shopping.
10: Kethara ho, khastya.
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
10: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
7: All in one mart, helping make your life easier.

0: नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रक्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृह युद्धका बीच उत्तर कोरोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्थिन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैंड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा तीनजना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरूङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरूङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले वाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर कसै ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ अहिले, केही दिन वेट गर्छौँ, दुई दिन केही पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कम्पनीले, हामीले जस्तो रिभ्यू गरेर फिडब्याक दिएका छौँ, अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फणीन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
4: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायो, त्यो गर्व त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
5: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
4: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएको थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग गर्न नदिन
2: नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने त्यो नेपालको परम्परागत पराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो. हाम्रो अलिक बढी जोड कनेक्टिभिटी दुई देशबीचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलिक बढी जोड हुन्छ भनेर मैले राख्छु.
5: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु. तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु. त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ. आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ.
5: अनि अन्तिममा यो विषयमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ. विशेष अदालतमा मुद्दा नै दायर भयो. जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ.
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ. अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ. हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका
5: छौँ. खासै यो विवाद के हो भनेर नै धेरैलाई अन्याल छ. अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै यसमा मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन. तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लागेको छ. भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो. अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो. धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ. कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ. भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो. तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ.
5: अनि प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन? यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो. र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ.
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ. तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्. प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रेस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्. फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो. बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ. जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो. त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ. जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो.
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी
0: गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: थियो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक पाँच बज्यो।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। ती मध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटखा बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रसु निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको, सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट शुरू भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू, त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो, प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 अवसरमा काठमाण्डुमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
6: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिइन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ। र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?
6: यो हाम्रो जनशक्ति एकदमै कम छ, हामी नेपालभरि हेडक्वार्टर र हाम्रो मात्र शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौं, होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे। अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ। अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागु औषध एन लागु औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सो मनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू, जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
5: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारजूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु।
7: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 4 भारतको 283 पुरुष र 22 महिला र अन्य विदेशी भने छुट्या छ, त्यसमा चाहिँ हजुरको 13 पुरुष 7 महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको। अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यहाँ एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्दै हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लागु औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ, किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ। नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 छ बढी राख्नु, यी कुराहरू चाहिँ अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवन र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेर मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड जानुहोस् लागु औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागु औषध बेहुलीमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
5: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो भयो उहाँले चाहिँ रोक्नुपर्छ भनेर प्रस्ताव गर्नुभएको
7: छ। भारतमा चाहिँ नि त्यो लागु औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागु औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउनु कुरा त अब केही एड्रेस त्यसको मकसद होला
8: होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ. अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहे. एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभिङ पनि देखिन्छ त लाउसेत फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ. अब त पालिकाले सरकारले लगानी गरेर पालिकाले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ. उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ. प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ. अहिले लाउ छ कुल्ली मात्रै लाउ छ ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसहरूको कारणले भइरहेको छ. यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोष बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ.
9: हस् धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं. आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला. हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ.
10: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ. स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो. मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या. 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन. यो चाहिँ विडम्बना हो, कानून नयाँ आउनु पर्यो. लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ.
9: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ. कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु.
11: धन्यवाद सर. चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरूरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेलासम्म पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ. हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरूरत छ. यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि सके अरे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानून के हो चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो. किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ. फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाब